0: എന്റെ ഇംഗ്ലീഷ് വലിയ വർക്കത്തെ ഏറ്റവും
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9680719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू:
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हाँडेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भत्का कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, किसो, अस्ना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: बिहान 6 बजेको प्रकृति समय सन्देश। आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।
4: पदमा नियुक्ति ढिलाई, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउँदै सरकार।
5: कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधे प्रष्टीकरण, बर्खामा पनि मेची राजमार्ग सञ्चालनमा राख्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिलै तनाव।
4: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल मार्ग पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि,
5: र फिफा विश्वकप जर्मनी नकआउट चरणमा प्रवेश, आइभोरी कोस्ट 2-1 पराजित, नेदरल्याण्डसको पहिलो जीत, आजै स्पेन र साउदी पनि भेट्ने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरको सबैभन्दा शुरूमा आजबाट शुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसंग।
4: स्थापनापछि पहिलो पटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको ऐतिहासिक प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। भरतपुर स्थित गेस्ट हाउस चौरमा दिउँसो 2 बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ। राजसभा र सभापति रवि लामिछानेको राजनीतिक उद्गम स्थल र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर राजसभाले चितवन संघको साइनो अझै बलियो बनाउँदैछ। उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण समेत गरिएको छ। कांग्रेसबाट पुष्पा भूषाल, एमालेबाट प्रदीप ग्याउली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्गदेलले शुभकामना दिनुहुनेछ। श्रम संस्कृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन भने महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशनको 2 दिन बन्द सत्र सञ्चालन हुनेछ। राज्यपालले यसलाई प्रतिवेदन सत्रका रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै गरी प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वत विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू गर्ने महामन्त्री बुढाकोटेले जानकारी दिनुभएको छ। त्यस्तै मतदाताका लागि 80 वटा मेसिन तयार गरिनेछ भने त्यसबाट अभ्यासका लागि 10 मेसिन छुट्याइएको छ। उम्मेद्वारी मनोनयन भोलि हुनेछ भने मंगलबार बिहानदेखि पहिलो चरणको मतदान शुरू हुनेछ। मतदान सम्पन्न भएको करिब 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यसैबीच पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुनु अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।
7: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रति

0: गठबन्धन संयुक्त र सूची वा गुटगत आधारमा प्रचार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै राष्ट्रपाको पहिलो महाधिवेशनमा करिब 4 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। महामन्त्री बुढ़लाकोटीका अनुसार प्रतिनिधिबाट संकलन गरेको लेबी तथा दर्ता शुल्कबाट खर्चको एक हिस्सा व्यवस्थापन गरिएको छ भने बाँकी रकम सुवेक्षक तथा समर्थकको सहयोगबाट जुटाइएको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट 5,000 रूपियाँ दर्ता शुल्क लिएको छ भने पार्टीका अनुसार उक्त रकम महाधिवेशन व्यवस्थापन, आवास, यातायात प्रविधि र अन्य प्रशासनिक खर्चमा प्रयोग गरिने समेत महामन्त्री बुढ़लाकोटीले बताउनुभयो।
1: आगामी 3 दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। शाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार निरन्तरको पानी र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको हो। सीआईएनसँग कुराकानी गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेको सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
2: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
1: मनसून सक्रिय भएसँगै भारी पानी र बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सीआईएनसँग कुराकानी गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,
3: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने, बेलुका 8 बजे पछाडि चाहिँ यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क समन्वय गर्ने भन्ने हो। त्यसको तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको बाढ़ीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाए।
1: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मेची पहाड़का लागि शास्ती बन्दै गरेको मेची राजमार्गलाई बर्खामा पनि सञ्चालनमा राख्न निर्देशन दिनुभएको छ। मेची राजमार्गको निरीक्षणका क्रममा समस्याग्रस्त राजदुवाली स्थित माईखोला माथिपट्टिको सड़क खण्डको निरीक्षणपछि मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभयो। उहाँले झापाका प्रमुख जिल्ला अधिकारी र सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईलाई पहिरो गएको स्थानभन्दा वरपर जता सहज हुन्छ त्यताबाट वैकल्पिक खोल्न पनि निर्देशन दिनुभयो। आफै गाड़ी चलाएर माइखोला पुग्नुभएका मन्त्री लम्सालले त्यहाँको अवस्था हेरेपछि वैकल्पिक सड़कलाई चाँडो काम गराउन र मेची पहाड़लाई समस्याबाट उकास्न निर्देशन दिनुभएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समृद्धिका लागि योग र ध्यानको महत्व,
4: खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्, हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ, या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले।
1: धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले मंगसिर अन्तिम साताका लागि बोलायो महाधिवेशन। संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाई, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत

0: समाचार केन्द्र तुलसीपुर पाँच बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
2: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र तुलसीपुर पाँच बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
0: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
5: त्रिको सल्लाहकार प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा मातृका दाहाल अनिल गिरी र सुदीप कैनीले खबर लेख्नु भएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार सार्वजनिक भयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ पर्नु भएको थियो। अख्तियारबाट पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिएको रहेछ। त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पुजी थमाएर कान्तिपुरमा संलग्न रहेको जानकारी, संकलन रहेको जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानीका आधारमा खबर लेखिएको छ। त्यस्तै दोस्रो भित्री पृष्ठमा संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति कहिले शीर्षकमा खबर प्रकाशित छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै 24 वैशाखमा परिषदको बैठक बस्यो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्यो, तर त्यसपछि परिषदको थप सिफारिश गरेको छैन। जबकि विभिन्न संवैधानिक आयोगमा अध्यक्ष र सदस्यसहित 19 पद लामो समयदेखि रिक्त छन्। संविधानको धारा 284(3)मा परिषदले संवैधानिक आयोगका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश हुनुपर्ने व्यवस्था छ, तर पद रिक्त भएको लामो समय बितिसक्दा पनि परिषदले सिफारिशका लागि तयारी गरेको देखिँदैन। त्यस्तै बैंकका सीईओको तलब भत्तामा अंकुश निर्धारणको आधार सम्पत्ति र कार्यक्षमता शीर्षकमा अर्को खबर पनि प्रकाशित छ भने बिजुलीमा 100 वा 150 युनिट भन्दा माथि मात्रै भ्याट लगाउँदै सरकार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ। सरकारले भ्याटमा परिमार्जन गरी साउनदेखि नै नयाँ दर लागू गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा बैठकमा शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले 100 वा 150 युनिट भन्दा माथि मात्रै कर लगाउने गरी अध्ययन भइरहेको बताउनु भएको हो।
6: नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, धौल शमशेर समूह बाहिरिएसँगै राप्रपाले बोलायो महाधिवेशन शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको हो। 26-28 मंशिरमा महाधिवेशन, अध्यक्ष लिङदेनको सुमजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राप्रपाबाट बाहिरिएका पूर्व महामन्त्री धौल शमशेर राणा भने राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु भएको छ। 17 जेठमा समर्थकको भेला गरेका राणाले निकट भविष्यमै राष्ट्रवादी शक्ति घोषणा गर्ने बताउनु भएको थियो। डेढ़ दशकमा पटक उद्घाटन तर संचालनमा आएन बाजुराको ब्लड बैंक शीर्षकमा यो खबर छापिएको छ। बाजुराबाट गगन आईडीले लेख्नु भएको खबर हो। नागरिकको जीवनसँग जोड़िएको स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरवाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ जिल्ला अस्पताल बाजुराको रक्त संचार सेवा अर्थात ब्लड बैंक। स्थापनाको 16 वर्ष बितिसक्दा पनि ब्लड बैंक संचालनमा नआउँदा बिरामीका आफन्तले जहिले तनाव बिहोर्नु परेको खबरमा उल्लेख छ। अर्को खबर, जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लूको संक्रमण देखिएको विषय गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उहाँलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको उल्लेख गरिएको छ। अर्ग्यानिक गाउँ घोषणा भएको बारेमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिकाले प्रांगारिक उत्पादनलाई प्रवर्धन गर्न क्विनेखानी गाउँलाई अर्ग्यानिक गाउँ घोषणा गरेको छ। रघु गंगा गाउँपालिका 8 पर्ने छन्त्याल समुदायको बाहुल्य रहेको क्विनेखानीमा अहिले हुँदै आएको प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरिएको हो। सत्ता साझेदारीबाटै बजेट संशोधनको प्रस्तावले सुदूरपश्चिम सरकार संकटमा शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर छ। सुदूरपश्चिममा सत्ता सहयात्री दल एमाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसँगै प्रदेशको सत्ता गठबन्धन संकटमा देखिएको छ। शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। अर्को खबर, सुदूरपश्चिम प्रदेशले नयाँ गाडी किन्न छुट्यायो 30 करोड़ शीर्षकमा छापिएको छ। आर्थिक वर्ष 2083-84 चार पांग्रे गाड़ी मोटरसाइकल र स्कूटर खरिद गर्न सुदूरपश्चिमको बजेटमा कुल 30 करोड़ 45 लाख रूपियाँ छुट्याइएको छ। एक असारमा सार्वजनिक बजेटमा प्रदेशका मन्त्रालय र मातहतका निकायका लागि चार पांग्रे सवारी साधन खरिद गर्न 26 करोड़ 35 लाख तथा मोटरसाइकल र स्कूटर खरिद गर्न 4 करोड़ रूपियाँ छुट्याइएको उल्लेख गरिएको छ। औद्योगिक क्षेत्रका उद्योगीले बुझाए 32.5 करोड़ बकेउता भाड़ा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। 85 करोड़ बक्यौता तिर्न सरकारले सूचना जारी गरेपछि धमाधम भाडा तिर्दैछन् उद्योगीहरू। सर्वोच्चको आदेश विपरीत उद्योगमा बिजुली काटिएको उद्योगीहरूको गुनासो रहेको छ। दमक चिसो पानी 33 किलोमिटर सड़क पुरानो ठेक्का तोडेको 3 वर्षपछि नयाँ आह्वान शीर्षकमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको खबर छापिएको छ। कक्षा 12 को नतिजा प्रति शिक्षा मन्त्रीको 5 बुधी प्रष्टीकरण शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ भने भित्रीपन्नामा फेरियो सरकारी विद्यालयको मुहार शीर्षकमा विनय कर्णले कल्याणपुर सप्तरीबाट लेख्नु भएको खबर छ। सप्तरीको सुरूंगा नगरपालिका स्थित एउटा सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरूंगा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरिएको उल्लेख गरिएको छ। अर्को खबर, विद्युत आयोजनालाई विवरण पेश गर्न निर्देशन शीर्षकमा छापिएको छ भने वाणिज्य नीतिको कार्यान्वयनमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाइने शीर्षकमा खबर छ। सरकारले वाणिज्य नीति 2081 को प्रभावकारी कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निरन्तर बढ़दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ यो योजना स्वीकृत गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सो कार्ययोजना स्वीकृत भएको थियो। अर्को खबर, आर्थिक कारोबार दैनिकमा छापिएको छ। पर्यटकले भरियो पोखरा शीर्षकमा दिननाथ बरालले लेख्नु भएको हो। पोखरामा पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी करिब 90% पुगेको छ। भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ़ेसँगै होटल अकुपेन्सी 90% पुगेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर जाने भारतीय पर्यटक पनि बढ़ेको बारेमा सागर परियारले जुम्लाबाट लेख्नु भएको खबर छ। नेपालगंजदेखि हुम्ला हुँदै तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकको संख्या पनि बढ़ेको छ। बढ़ी मूल्य र न्यून आयतनका वस्तु निर्यातलाई प्राथमिकता शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ।
5: साझा खबरमा अब विदेशका खबर, अमेरिकासँग आगामी चरणको वार्ताको तयारी चलिरहेका बेलामा इरानले हर्मुज जलमार्ग बन्द गरेको छ। इरानी संचार माध्यमका अनुसार शनिबार हर्मुज बन्द भएको घोषणा गरिएको हो। इरान र अमेरिका बीच गत बुधबार भएको सम्झौतामा 60 दिनको अवधिका लागि हर्मुज जलमार्गलाई सशुल्क रहित र खुला राख्ने उल्लेख गरिएको थियो। 60 दिन भित्र नयाँ विस्तृत वार्ता गर्ने पनि उक्त 14 बुधे समझदारीमा उल्लेख छ। उक्त समझदारीमा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने, इरानलाई यस अवधिमा स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिइने, 60 दिने अवधिमा हुने वार्तापछि इरानमाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउने, इरानले आणविक हतियार कार्यक्रम बन्द गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो। पश्चिमी अस्ट्रेलियामा बर्फूल देखिएको छ, जसले गर्दा विश्वका सबै महादेशमा यसको संक्रमण पुष्टि भएको जनाइएको छ। ब्राउन स्कुआ नामक आप्रवासी चरामा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो चरा ठूलो आकारको समुद्री मानिने बताइएको छ। र पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्त अन्तर्गत बन्नू जिल्लामा सड़क किनारमा भएका दुई छुट्टा छुट्टै विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअपमा पनि विस्फोटमा परेको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग भएका अर्को सवारी साधनमा पनि दोस्रो विस्फोट हुँदा मानवीय क्षति बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
6: साझा खबरमा अब खेल खबर। जर्मनी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ई अन्तर्गत आज बिहान क्यानाडाको टोरन्टोमा भएको खेलमा आइभोरी कोस्टलाई 2-1 हराउँदै एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश पाएको हो। जर्मनीले 2 खेलबाट 6 अंक जोडेर समूह ई को शीर्ष स्थानमा उक्लिएको छ। यसैबीच नेदरल्याण्डसले स्वीडेनलाई 5-1 पराजित गरेको छ। गैराती भएको खेलमा समूह एफमा नेदरल्याण्डसको यो पहिलो जीत हो। पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्याण्डस 2 खेलबाट 4 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ र नकआउट पुग्ने सम्भावना पनि बलियो छ। पहिलो हार बेहोरेको स्वीडेन भने 3 अंक सहित समूह एफको दोस्रो स्थानमा छ। समूह एच अन्तर्गत अहिले ट्युनिसिया र जापान बीचको खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दैछ। खेल अमेरिकाको एटलान्टामा राति 9:45 शुरू हुनेछ। प्रतियोगितामा सन् 2010 च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जीतको खोजीमा हुनेछन्। यसैबीच भोलिको कार्यतालिकामा बेल्जियम र इरान खेल्नेछन् भने उरुग्वे र केप भर्डेको बीचमा खेल हुनेछ। न्यूजील्याण्ड र इजिप्ट अनि अर्जेन्टिना र अस्ट्रिया पनि भोलि नै भेट्नेछन्।
5: योग ध्यान धार्मिक कि वैचारिक शुद्धताको बाटोको सम्वाहक कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5121-708 01-5121-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरमा अब योगका कुरा। विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सुन्दरम र समुन्नत तरिकाले जीवन बिताउन जीवन योगको भूमिका महत्वपूर्ण हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँग साथी दीपक आचार्यले पछिल्लो समय योगको प्रचारमा किन प्राथमिकता दिनुभएको भनेर कुराकानी गर्नुभएको छ।
11: मानव विकासको मनुष्यको विकासको मूल विज्ञान नै ध्यान हो। आजसम्म हाम्रो पूर्वीय संस्कृतिमा जुन कुराको खोजी गरियो र आज पश्चिमले पनि जुन कुरालाई सर्लकै अगालेको छ, हाम्रो माग यहाँभन्दा बढी विदेशमा छ। यो केन्द्र बिन्दु नै ध्यान हो। मुख्यतः ध्यानको अभ्यास हो जीवन। एकपटक ध्यान लाग्यो भने नि आजसम्मका सबै तनावहरू जलेर सकिन्छ।
12: लामो समय शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो, यो योगतर्फ चाहिँ तपाईँ बढी समर्पित किन हुनुभयो?
11: म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट सीए हुँ। समाजमा धन सम्पदाको सृजना कसरी गर्ने, यो सिकाउनु मेरो पढ़ाईको मेरो शिक्षाको काम हो। बिस्तारै मैले के पाएँ भने मेरो भित्री प्राण चाहिँ मनुष्यको जीवनलाई सुख शान्ति र समृद्धिले भर्न मदद गर्ने हो। अब मैले यसका लागि शिक्षा क्षेत्र सबभन्दा बढी उपयुक्त हुन्छ भनेर बिस्तारै प्राकृतिक रूपमा प्रांगारिक रूपमा म शिक्षा क्षेत्रमा प्रवेश गरेँ। शिक्षाको उसमा क्रममा मैले के पाएँ भने सबभन्दा महत्वपूर्ण शिक्षा रहेछ त्यो आध्यात्मिक शिक्षा। त्यो आध्यात्मिक शिक्षामा यो शिक्षामा सेवा गर्दा गर्दै पुगे र हामीले जीवन विज्ञानको शुरूआत गर्यौं। संसारभरि अहिले विश्वका 60 भन्दा बढी देशमा प्रत्यक्ष रूपमा हामीले 20 लाख भन्दा बढी मित्रहरूसँग काम गरिसकेका छौं।
12: मान्छेले पैसामै शान्ति देखेको छ, त्यसैमा सफलता देखेको छ। तपाईँ चाहिँ अब त्यो दुवै भोगेको हिसाबले चाहिँ विज्ञानै भन्नुभएको छ, विज्ञानकै रूपमा यो प्रमाणित भएर गएको छ कि के छ?
11: पैसा कमाउने होइन, पैसा धनको पछाडि दौड़िने पनि होइन, आफूमा यस्ता गुणका विकास गर्ने हो र त्यो आकर्षित भएर धन मसँग आओस्, मसँग काम आकर्षित भएर आओस्, साथीभाइहरू मसँग आकर्षित भएर आउन्, खुशी मसँग आकर्षित भएर आओस्, स्वास्थ्य मसँग आकर्षित भएर आओस्। हामीले आफूभित्रका आन्तरिक गुणहरूको विकास नगरिकन या त हामी धन आर्जन गर्न सक्दैनौ या धन आर्जन गरे पनि हामी कुलतमा लाग्छौं त्यो धनले। र एकपटक ध्यान लाग्यो भने मेरो जीवनमा नयाँ सृजनशील प्रेरणाहरू आउँछन्। मेरो जीवन कसरी सञ्चालन गर्ने, अरूलाई कसरी मदद गर्ने, मेरा बिग्रिएका काम कसरी बनाउने, मेरो स्वास्थ्य कसरी राम्रो बनाउने, म भित्रबाट खाली हुन्छु नि त। ध्यान लाग्नु भनेको के हो? आफूभित्र खाली हुनु, तर यस्तो खालीपन जुन सबै हर प्रकारले भरिएको छ। पहिलो त योगाभ्यास हो, योगाभ्यासले शरीरलाई सक्रिय बनाउँछ। दोस्रो प्राणायाम हो, प्राणायामले मनलाई सक्रिय बनाउँछ। जुन योग ध्यान बन्दैन, समाधि बन्दैन, त्यो योग खेर गएको समय हो। तेस्रो आफ्नो पूजा इत्यादि जे पनि छ, आफ्नो अनुष्ठान रीतिरिवाज अनुसार जे पनि गरिन्छ, जसको जे पनि छ आफ्नो धर्म संस्कृति अनुसार। चौथो अध्ययन, यी सबै कुराले ध्यान लाग्ने व्यवस्था सृजना गर्न थाल्छन्।
12: गीतामा भनेको जस्तै अब ध्यान योगबाट कर्मयोग, ध्यान योगले हाम्रो कर्मयोगलाई अथवा हाम्रो प्रोफेसनलिजमलाई चाहिँ कसरी बुस्ट गर्छ अथवा उचाइमा लान्छ?
11: कति राम्रो। ऊर्जा ध्यानले के गर्छ भने एकपटक म ध्यानमा गएपछि नि ममा कर्मको स्वस्फूर्णा जन्मिन्छ। मैले के कर्म गर्ने, कसरी गर्ने, त्यो ज्ञान मलाई भित्रबाट आउन थाल्छ। अन्तस् प्रेरणाबाट म कर्म गर्न थाल्छु। अन्तस् प्रेरणाबाट कर्म गरे भने त्यो कर्म कर्मयोग बन्न जान्छ, अनि बिस्तारै ज्ञान योग पनि आउँछ।
12: पछिल्लो समय धेरै मानिसहरू कुलतमा फस्ने होइन, अब यसो तथ्याङ्कहरू हेर्यो भने पनि नेपालको हिसाबले जति शहरीकरण हुँदै गयो, जति बजारीकरण हुँदै गयो, त्यति नै मानिसहरू कुलतमा फस्ने समस्याहरू देखिन्छ। यसको कारण चाहिँ तपाईँले के पाउनु भएको छ?
11: मनुष्य जीवनको मूल खोज खुशीको हो, यो कहिले पनि बिर्सिनुहुन्न। जो व्यक्ति खुशी हुन सक्दैन, आफू भित्रबाट जसले खुशी सिकेको छैन, ऊ कुलतमा फस्छ। खुशी व्यक्तिभित्र छ, त्यो खुशी खोज्न सिकाउनुपर्छ।
6: जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: राज्यसभाको प्रथम महाधिवेशन आजदेखि। केन्द्रीय समिति 158 सदस्य बन्ने, धौल शमशेर समूह बाहिरेसँगै रापरपाले मंगिर अन्तिम साता बोलायो महाधिवेशन।
6: संवैधानिक आयोगका रिक्त 19 पदमा नियुक्ति ढिलाइ, राहदानी प्रकरणमा अख्तियारको अनुसन्धानमा तीव्रता, बिजुलीमा 100 वा 150 युनिट माथि मात्रै भ्याट लगाउने सरकारको तयारी,
13: कक्षा 12 नतिजाप्रति शिक्षा मन्त्रीको 5 बुँदे स्पष्टीकरण, बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न निर्देशन, बाजुराको ब्लड बैंक सञ्चालन नहुँदा बिरामीका आफन्तलाई जहिले तनाव,
6: इजरायलद्वारा लेबनानमा आक्रमण जारी राख्दा हर्मुज जल घाँटी पुनः बन्द, पाकिस्तानमा 2 विस्फोटमा 7 जनाको मृत्यु, अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि,
13: र फिफा विश्वकपमा जर्मनी नकआउट चरणमा प्रवेश, आइभरी कोस्ट 2-1 पराजित, नेदरल्याण्डसको पहिलो जीत, आज स्पेन र साउदी पनि भिड्ने।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्ला प्रतिनिधि सभा बैठकमा त्यहाँ हुने छलफल र सांसदहरूको विरोध र समर्थनको प्रसंग, जहाँ श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ जहिल्यै उठेर विरोध जनाउँदै विभिन्न आफ्ना विचारहरू पनि राख्ने गर्नुभएको छ। पछिल्लो समयमा प्रधानमन्त्री बालेन शाहले आफ्नो तर्फबाट फेभरेट अथवा आफूलाई मनपर्ने टीमले विश्वकप खेलेको छैन भनेर उल्लेख गर्नुभएको थियो। नेपालले कुनै दिन विश्वकप खेल्नुपर्छ भन्ने उहाँको संकेत थियो। एउटा बन्द कोठा देखाइएको छ संसदको बैठक जस्तो र त्यहाँ सांसद राई जस्ता देखिने व्यक्ति दाय देब्रेपट्टिको हातमा मोबाइल माथि उठाएर अगाडि माइक पक्रेर केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो देखिएको छ, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले वर्ल्ड कप खेलेको छैन भनेर पोस्टिनु भएर छ। कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय।
13: हवस् त, प्राविधिक साथी रविराज धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्चो हुन्न भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
11: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 7 गते, तदनुसार सन् 2026 जून 21 तारीक आइतबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै लुम्बिनी प्रदेशमा विशेष योगाभ्यास कार्यक्रम सम्पन्न। डाङको तुलसीपुरमा किसानलाई 50% अनुदानमा विभिन्न औजार वितरण।
1: प्युठानमा चैते धान खेतीको क्षेत्र व्यापक विस्तार। भूकम्प गएको 29 महिना भइसक्दा पनि आवास नबनेपछि भूकम्प पीड़ित चिन्तित। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन।
0: र तलब नपाएपछि 39 सामुदायिक विद्यालयका शिक्षक धरनामा। सरकारको 100 दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय। पूर्वी नेपालमा वर्षा हुँदा पश्चिम तराईमा गर्मी कायमै।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित कुनै पनि पत्र पत्रिका प्राप्त भएका छैनन्। प्रकृति न्यूज डेस्कमा रहेका समाचार प्रसारण गर्नेछौ।
0: आज विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगको अर्थ जोड्नु हो। योग एक विशेष क्रिया हो। यो क्रियाले मानिसको चेतना र शरीर बीचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ। योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ। योगलाई ध्यानको आधार मानिन्छ। शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयामहरू रहेका छन्। हजारौं वर्ष पहिले पतञ्जलि नामका महात्माले शुरूआत गरेको 195 योगको सूत्र समाहित यस योगका मूल धारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा चर्चा गरिएको छ। यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा हिजो लुम्बिनी प्रदेशमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम गरिएको छ। नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा लुम्बिनी विकास कोषको योग मार्फत शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो। सो अवसरमा लुम्बिनी प्रदेशका प्रमुख कृष्ण बहादुर घरती मगरले योग शहरी जीवनशैली अपनाउने र तथा दिनभर कार्यालय, उद्योग व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी रहेको बताउनु भएको छ। उहाँले ग्रामीण र शहरी जीवनशैली बीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैली अनुसार फरक हुने बताउनु भएको हो। लुम्बिनी स्थित लिटिल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारी सहित 500 बढ़ीको सहभागिता रहेको थियो।
1: डाङको तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण र किसानको आयार्जन वृद्धि गर्ने उद्देश्यले 50% अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा र पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा किसानहरूलाई च्याप कटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 किसानलाई च्याप कटर र 5 किसानलाई दाना पिस्ने मिल उपलब्ध गराइएको छ। कृषि विकास शाखा मार्फत 83 किसानलाई 220 मल्चिङ प्लास्टिक वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउनका साथै व्यावसायिक कृषि र पशुपालनलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। उहाँले स्थानीय सरकारले यसअघि हाते ट्राक्टर वितरण, सुत्केरी पशु सहायता किट तथा घर दैलोमै पुगेर पशु उपचार सेवा जस्ता कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै आगामी वर्षमा पनि किसान मैत्री नयाँ कार्यक्रम ल्याइने बताउनु भएको छ। यसैगरी प्रमुख प्रशासक अधिकृत केशवराज पार्देले स्थानीय सरकारको सहयोग केवल अनुदानमा सीमित नभई प्राविधिक सेवा, बाली व्यवस्थापन, माटो परीक्षण, उत्पादन वृद्धि तथा पशु स्वास्थ्य सेवाको विस्तारमा समेत केन्द्रित रहेको बताउनुभयो। सबै क्षेत्रमा एकैपटक पुग्न नसकिए पनि किसानको खेतबारी र गोरसम्म सेवा पुर्याउने प्रयास निरन्तर जारी रहने समेत उहाँको भनाइ छ। यसै गरी आगामी वर्ष किसानको गोठमै पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा सफल कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम समेत थप गर्ने योजना रहेको जानकारी गराउनुभयो। कार्यक्रममा सहभागी किसानहरूले उपमहानगरपालिकाको अनुदान कार्यक्रमले व्यावसायिक खेती तथा पशुपालनमा राहत पुग्ने पनि बताएका छन्। किसान गुरूप्रसाद आचार्यले कृष्ण प्रसाद आचार्यले प्राप्त उपकरणले श्रम र समयको बचत हुनुका साथै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ भने अर्का किसान नवराज रावतले यस्ता कार्यक्रमले कृषकलाई ठूला हौसला मिलेको बताउनु भएको छ। यसै गरी उपमहानगरपालिकाले कृषि क्षेत्रको यान्त्रिकीकरण, आधुनिकीकरण र किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम आगामी वर्षमा पनि निरन्तरता दिने बताएका छन्।
0: सुरक्षित गर्भपतन सेवा कानूनले सुनिश्चित गरे पनि व्यवहारमा महिलाहरू अझै संकोचमा रहेको सरकारवालाहरूले बताएका छन्। स्वास्थ्य लाइफ मीडिया काठमाण्डौले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले गर्भपतन गराउँदा समाजले चरित्रमाथि प्रश्न उठाउने डरका कारण धेरै महिलाहरू स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताएका हुन्। कार्यक्रममा नेपाल बार एसोसिएशन दाङका अध्यक्ष गोमा महराले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 महिलालाई 12 हप्तासम्मको गर्भ सुरक्षित रूपमा पतन गराउने अधिकार दिएको भए पनि व्यवहारमा सेवा अझै सहज नभएको बताउनुभयो। प्राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डाक्टर शिखा तिवारीले पनि असुरक्षित गर्भपतनको जोखिम 18 वर्ष मुनिका किशोरीहरूमा बढ़ी रहेको उल्लेख गर्दै सामाजिक डरका कारण उनीहरू लुकी छिपी असुरक्षित रूपमा उपाय अपनाउन बाध्य हुने गरेको बताउनुभयो। जिल्ला अदालत दाङका मुख्य न्यायाधीश प्रकाश प्रसाद पण्डितले पनि गर्भपतनलाई महिलाको अधिकारको रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसैगरी जिल्ला प्रहरीकारले दाङका प्रवक्ता तथा डीएसपी डाक्टर हेमबहादुर केसीले महिलाको गोपनीयतालाई संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा विज्ञहरूले दक्ष स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने, अवैध औषधि बिक्री वितरण नियन्त्रण गर्नुपर्ने र प्रजनन स्वास्थ्य र कानूनी अधिकारबारे जनचेतना बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्।
1: प्युठानमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्थापना भएपछि चैती धान खेतीको क्षेत्र व्यापक विस्तार भएको छ। 2077-78 200 रोपनीमा हुने चैती धान 82-83 आइपुग्दा 4,700 रोपनी क्षेत्रफलमा खेती विस्तार भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयले यस वर्ष जिल्लाको सरुमारानी गाउँपालिकामा चैते धान खेती विस्तार गरेको छ। प्युठानको ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा विशेष गरी चैते धान खेती लगाउँदै आएको परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख सुमान सिंह गिरीले बताउनु भएको छ। चैते धानको क्षेत्रफल विस्तारले चैते धानको उत्पादकत्व र उत्पादन समेत बढ़ेको छ। गत वर्ष 1,048 मेट्रिक टन चैते धान उत्पादन भएको थियो। यस वर्ष अघिल्लो वर्षभन्दा बढ़ी उत्पादन हुने कार्यालयको अनुमान छ। परियोजनाले प्युठानमा चैते धान खेती गर्न किसानहरू प्रेरित हुँदै गएको र दुई खेती धान उत्पादन गर्न सक्ने अवस्था सिर्जना भएको बताएको छ। वर्षे धानको तुलनामा चैते धानको उत्पादन बढ़ी हुने भएपछि किसानहरू चैते धान खेती गर्न उत्साहित भएका छन्। जिल्लामा 6,575 हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ। चैते धानका लागि चैते पाँच हरदीनाथ 1 र हरदीनाथ 3 जातको बिउ प्रयोग गरिएको छ। चैते धान खेती प्रवर्धनका लागि सिंचाई कुलो, मेसिन औजार, बिउ, औषधि लगायत सहयोग परियोजनाले उपलब्ध गराउने गरेको छ।
0: जाजरकोट भूकम्पको 29 महिना भइसक्दा पनि आवास निर्माणमा सरकारवाला निकायले व्यवस्था गरेपछि पीड़ितहरू निराश भएका छन्। भूकम्पबाट आवासविहीन भएका सर्वसाधारण नागरिकहरू सरकारले दिएको 50,000 रूपियाँ अनुदानमा अस्थायी आवासमा बस्दै आएका थिए। 29 महिना हुने लाग्दा पनि सरकारले सुरक्षित आवासको व्यवस्था नगर्दा स्थानीयहरू चिन्तामा परेका हुन्। वर्षातको मौसममा जनजीवन निकै कष्टकर हुने गरेको पीड़ितको भनाई छ। जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सरकारले पुननिर्माणका लागि क्षतिको यकिन विवरण आकलन गर्न आएका प्राविधिकले त्रुटि गरेपछि समस्या भएको बताउनुभयो। सरकारले जीडीएमा खटाएका प्राविधिकले वास्तविक तथ्याङ्क संकलन नगर्दा पुननिर्माण अलमलमा परेको उहाँको भनाइ छ। एकै प्रकृतिको एउटा पुननिर्माणमा पर्ने र अर्को नपरेको भन्दै पीड़ितले पनि विरोध गरिरहेका छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भूकम्पले घरबार विहीन भएका जनताका निजी आवास निर्माणका लागि स्थानीय तहबाट आएका फाइलको अन्तिम रूप दिन सरकारले 8 जना प्राविधिक टोली खटाएको बताउनुभयो। सरकारले 6 जनालाई जाजरकोट र 2 जनालाई रूकुम पश्चिममा खटाएको पनि उहाँको भनाइ छ। भेरी नगरपालिका 1-3-11 लाभग्राहीको फाइल जाँचको काम सकेर 8 नम्बर ओडा र नलगाट नगरपालिका 1 पनि काम शुरू गरिएको छ। भेरी र नलगाट नगरपालिकामा 500 बढी सेवाग्राहीका फाइल जाँच भएको छ। नलगाट नगरपालिकाले भने लाभग्राहीसँग सम्झौता गरेको छैन। भेरी नगरपालिका 3 97 जना मध्ये 78 जना पुननिर्माणमा पर्ने योग्य देखिएको प्राविधिक टोलीले पेश गरेको छ। प्रमुख जिल्ला अधिकारीका अनुसार पुननिर्माणका लागि सम्झौता गरेका 641 जना मध्ये 258 जनाले प्रक्रिया पूरा गरेका छन्। भेरी नगरपालिका र नलगाट नगरपालिकामा 11,000 भन्दा बढ़ी लाभग्राहीका कागजात जाँच गरी असार 15 गतेसम्म पुननिर्माणको काम अघि बढ़ाउने उहाँले बताउनु भएको छ। यसका लागि प्राविधिकलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो। अब बर्खायाम लागेकाले अस्थायी आवासमा कसरी बस्ने भन्ने पीड़ितहरूमा चिन्ता छ। अस्थायी आवासको बसाई जोखिमपूर्ण भएपछि केही पीड़ितले लघु वित्तबाट महँगो कर्जा लिएर घर बनाउन शुरू गरिसकेका छन्। स्थानीय तहले भूकम्पपछि तत्काल 48,000 लाभग्राही कायम गरे पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको डीडीए रिपोर्टमा 14,245 जना पुननिर्माण 12,744 प्रबलीकरणको प्रतिवेदन सार्वजनिक गरेको छ। डीडीएमा त्रुटि भएपछि पीड़ितले पुनः डीडीए गर्न माग गरेका छन्।
1: कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल जारी रहेको छ। शुक्रबार बोलेका अधिकांश सत्तापक्ष र विपक्ष सांसदले बजेटमाथि कमजोरी नै कमजोरी रहेका औंल्याएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले योजनाका नाममै उल्लेख गरेर त्यसको कमजोरी बताउनु भएको थियो। बजेटले धनी र गरीबको खाडल यही छ भन्ने देखाएको टिप्पणी उहाँको छ। यसले जिल्लामा झनै खाडल पार्ने देखिएको बताउँदै सांसद शाहीले आफूले दिएको योजना परेपछि मात्र खुशी हुने बताउनुभयो। यसै गरी पूर्व अर्थमन्त्री महेन्द्र केसीले बजेटले आर्थिक वृद्धि दरमा ध्यान नदिएको बताउनु भएको छ। एमाले सचेतक टेकराज पछाईले बजेटमा धेरै अव्यवस्थित कुरा आएको बताउनुभयो। पूर्व अर्थमन्त्री बिन्दमान विष्टले बजेटको गन्तव्य नै नभएको बताउनुभयो। यो बजेट वक्तव्य नै अपूर्ण रहेको र अपूर्ण पुस्तकमाथि छलफल गर्नुको औचित्य नभएको उहाँको भनाई छ। पूर्व मन्त्री तथा नेकपा सांसद भीमप्रकाश शर्माले पनि बजेटमा मुख्यमन्त्रीको इन्ट्रेस्टको विषयबारे प्रश्न उठाउनुभयो। यसै गरी कांग्रेस सांसद देवेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुँदाहुँदै सुर्खेतको कर्णाली प्रदेश अस्पताललाई बनाउने कुरामाथि प्रश्न उठाउनुभयो। यसै गरी नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीशीले कतिपय योजना व्यक्तिका नाममा पनि गएको बताउनु भएको छ। यसै गरी पूर्व अर्थमन्त्री वेदराज सिंह तुलसा मल्लले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड़ दिएका छन्।
0: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आधुनिक आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रवाह भएको कृषि र पशुपन्छीको अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको हो। विगत एक दशकसम्म प्रवाह भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको समय जगतमा कार्यदल गठन भएको हो। कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। नेपालको कुल गृहस्थ उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक र सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। यसै गरी आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यादेश कार्यदललाई दिइएको छ। कार्यदलले कम्तीमा एक महिनामा दुई पटक वा आवश्यकता अनुसार त्योभन्दा बढ़ी पनि मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्दा परीक्षामा कुनै कमजोरी नभएको बताउनु भएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनु भएको हो। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछिसम्म परीक्षणका लागि सबै सामग्री काठमाण्डौ लैजानुपर्ने व्यवस्था रहेको थियो भने यस वर्षसम्म परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको दावी छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको मन्त्री पोखरेलको भनाई छ। साथै परीक्षा दस्तुर वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभई गएको वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको र यस सम्बन्धमा सरकारले कुनै नयाँ निर्णय नगरेको पनि उहाँले स्पष्ट पार्नु भएको छ।
0: बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काँक्रा बारीमा बाँदर धपाउन जडान गरिएको करेन्ट लागेर 68 वर्षकी कमला गुल्मीको ज्यान गएको हो। यसै गरी हिजो काँक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। त्यसै गरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा पनि खेतमा बाँदर धपाउन राखेको विद्युतीय धरापमा पनि स्थानीय 66 वर्षीय भीम प्रसाद तुलालको ज्यान गएको छ।
1: प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्ने संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने पनि उहाँले बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजबाट चितवनको सदरमुकाम भरतपुरमा शुरू हुँदैछ। महाधिवेशनको अन्तिम तयारी पूरा भएको रासोपा चितवनका अध्यक्ष मिनी माधव खनालले जानकारी दिनुभएको छ। महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर नगरपालिका 10 स्थित जिल्ला प्रतिकारले अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिबाट आधारित आल्मोनियम संरचनायुक्त डोम निर्माण गरिएको छ। करिब 3,000 वर्ग मिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको हो। रासोपाको ब्यानर प्लेकार्ड र तोरणले नव विवाहित दुलही जय भरतपुर सजिसकेको छ। महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन पुगिने क्रम जारी छ। पार्टी सभापति रवि लामिछाने लगायतका सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य उपस्थित भइसकेका छन्। आज दिउँसो 2 बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। देश विदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने नेताहरूले बताएका छन्।
1: सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गरी देशको कुल सिंचित खेतीयोग्य क्षेत्र 64% पुर्याउने लक्ष्य निर्धारण गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ। हाल देशभर कुल 15,87,910 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। सिंचाई योग्य भूमि मध्ये वर्षभरि नै सिंचाई सुविधा पुगेको भूमि 5,32,090 हेक्टर रहेको छ। कृषिज्ञ जमीनमा लिफ्ट र जलाशय सिंचाई सुविधा 5,671 हेक्टरमा पुगेको छ।
0: र गैरातीदेखि गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैरातीदेखि बागमती प्रदेशदेखि पूर्वका प्राय सबै ठाउँमा वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रमा 1-2 ठाउँमा दिउँसो पनि ठूलो वर्षा हुने सम्भावना रहेको छ। यसैगरी आज रातीको समयमा पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागमा ठूलो वर्षा हुन सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लगातारको वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। तर यता लुम्बिनी, सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मीको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाई श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
0: नमस्कार।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9814411448।
2: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: मेरी आमोइनी घट बनाएछ मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यहीँ गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटक कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिस्टौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9847184994
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
6: सम्पर्कका लागि फोन
7: 08259075753 र मोबाइल 9808864071
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
8: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना
9: डाक्टर द्वारा उपचार हुने रोगहरू
8: छारे रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने छस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
10: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म
11: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
12: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा
13: दाँतको एक्सरे
9: दाँत सफा गर्ने
13: दाँत निकाल्ने
9: दाँत भर्ने
13: दाँतको जरादेखि उपचार गर्ने
9: कृत्रिम दाँत लगाउने
13: बच्चाहरूको दाँतको विशेष उपचार
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
13: दाँतको कस्मेटिक उपचार
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन डाङ मोबाइल नम्बर 9558725188 र 9848401188
15: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
16: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओली द्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकल देखि दुई घर दक्षिण पूर्व तर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँग

0: का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: खुशीको खबर।
8: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98228156576।
9: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
13: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
14: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
15: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102060। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: ஒரு
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306627 र 98225227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: हो त नि, कुन चाहिँ बदमासले आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौँ, सरसफाई गरेनौँ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जङ्गलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जङ्गलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
7: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
10: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
11: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
10: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
13: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
17: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसी पुरदान, फोन नम्बर 082526601, मोबाइल 97487071 र 98107381।
18: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
19: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रोफार्म।
19: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
20: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
20: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
19: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411।
20: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487011 र 98107381080
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98577207656
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाड केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाड केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
15: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कुन गैस हुन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861717600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858840601।
8: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 MHz। तपाई सँगसँगै

0: ഇതിന്റെ ഇന്ത്യ ഏറ്റവും
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रोफार्म।
6: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
6: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
6: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
9: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
9: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
9: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौ
2: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना सावधानी अपनाउन आग्रह पश्चिम तराईमा तातो लहरको जोखिम आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो र विश्वकप फुटबलमा कुराकाव र इक्वेडरले बराबरी खेले जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डी 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन् 2079 सालमा स्थापना भएको रासोपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ रासोपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ लाई व्यवस्थित बनाउन आवश्यक सबै जसो व्यवस्थापनको काम पूरा भएको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ प्रवक्ता झाका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेशी स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ राजनैतिक आर्थिक सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् हिजो चितवन बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा हुनेछ पहिलो महाधिवेशनले 19 पदाधिकारीसहित 158 केन्द्रीय समिति चयन गर्नेछ महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो महाधिवेशनमा 3,918 प्रतिनिधि हुनेछन् त्यसमा 300 प्रतिनिधि रासोपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ रासोपाले पार्टी सदस्य 5,00,000 पुर्याएको जनाएको छ सचिवालय सदस्य हरि ढकालका अनुसार 610 पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने 4,063 वडामा अधिवेशन गरिएको छ यस्तै 6 प्रदेशको 64 जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनौट भइसकेका छन् मध्य प्रदेश र निर्वाचन हुन बाँकी रहेका 13 जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो यसैबीच रासोपाको महाधिवेशन उद्घाटनको दिन आज गाड़ी पार्किङ स्थल व्यवस्थापन सहित उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी गुड्न रोक लगाइएको छ चितवन भरतपुरका 4 ठाउँमा पार्किङ स्थल तय गरिएको छ पूर्व पश्चिम राजमार्गको 24 कोठीदेखि पूर्व र भरतपुर बाइपास सड़कको मालपोत चोकदेखि पश्चिममा कार्यक्रम स्थल छ कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका 9 ठाउँमा गाड़ी रोकिनेछन् त्यसै गरी भरतपुरको केन्द्रीय बस पार्कको खाली जमीनमा 4 पाङ्रे र 2 पाङ्रे गाड़ीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ पूर्वबाट आउने गाड़ीहरू त्यहाँ पार्क हुनेछन् बाइपास सड़कको विशाल चोक आड़को चौरमा पनि 4 पाङ्रे र 2 पाङ्रे गाड़ी पार्क हुनेछन् चितवन माविको खेल मैदानमा पनि साना ठूला गाड़ीहरू पार्क गरिनेछ भरतपुर अस्पताल अगाडि 2 पाङ्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ उम्मेद्वारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो 1 बजेदेखि शुरू हुनेछ उम्मेद्वारी मनोनयन पत्र दर्ता दिउँसो 2 बजेदेखि 4 बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ उम्मेद्वारहरूको प्रारम्भिक नामावली भोलि बेलुका 6 बजे सार्वजनिक गरिनेछ उम्मेद्वार विरूद्ध दावी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका 6 बजेदेखि 7 बजेसम्म तोकिएको छ दावी तथा विरोध परेका उम्मेद्वारबारे जाँचबुझ बेलुका 7 बजेदेखि 9 बजेसम्म गरिनेछ भने उम्मेद्वारी फिर्ता लिने अन्तिम समय राति सभा 9 बजेसम्म निर्धारण गरिएको छ। कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनको लागि पहिलो चरणको मतदान पर्सि असार 9 गते बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सभापति पदका लागि 51,000 र अन्य पदाधिकारीका लागि 41,000 रूपियाँ उम्मेद्वारी शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी शुल्क 21,000 रूपियाँ तोकिएको छ। मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायमै छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै जसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ। विशेष गरी बागमती प्रदेशदेखि पूर्वको भागमा वर्षा भएको हो। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षासँगै नदी खोलानालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। मनसून पूर्वी नेपालमा सक्रिय भए पनि पश्चिम तथा मध्य क्षेत्रमा केही भागमा गर्मीको प्रभाव कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ़ने अनुमान छ। अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून जून 13 तारीकमा प्रवेश गर्नुपर्ने औषध मितिभन्दा 6 दिन ढिला गरी अस्ति जून 19 तारीकमा पूर्वी नेपालबाट भित्रिएको हो। प्रारम्भिक चरणमा मनसून कमजोर रहेकोले देशभर फैलिन अझै केही समय लाग्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206

नारा सहित आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जून 21 अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघको 69 महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत राष्ट्रसंघ का स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। नेपालमा 2036 माघ 1 गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो। सरकारले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ। अहिले नेपालमा माघ 1 गते राष्ट्रिय र जून 21 तारीकका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ, जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचार प्रसार भइरहेको छ। रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको, योगलाई सर्वव्यापी बनाइनुपर्ने यसबारेको अभियान चलाउँदै आउनुभएका डाक्टर हरिप्रसाद पोखरेल बताउनुहुन्छ। चर्चित हास्य कलाकार खेम शर्मा चतुरेको निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा शर्माको आज बिहान निधन भएको हो। हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत कलाकार शर्माको निधन भएको जानकारी दिनुभएको छ। पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत 7 वर्षदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले टेलिफिल्म चतुरेको दाउपेच सहित थुप्रै टेलिफिल्म र फिल्ममा काम गर्नुभएको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवत जावत गरिरहेको जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्च स्तरीय प्रतिनिधि मण्डलबीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अरागची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालिवाफले गरेका छन्। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्ससहित अन्य विशेष दूतहरू सहभागी छन्। शान्तिवार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाका प्रमुख असीम मुनी पनि पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडर बीचको खेल गोलरहित बराबरी भएको छ। यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुराकाओ जर्मनीसँग 7-1 गोलले पराजित भएको थियो भने इक्वेडर आइवरी कोस्टसँग 1 गोलले पराजित भएको थियो। आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा अहिले बिहान पाउने 10 बजे ट्युनिसिया र जापानले खेल्दैछन्। गैराती भएको खेलमा आइवरी कोस्टलाई 2-1 पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै स्वीडेनमाथि 5-1 गोलको फराकिलो जित निकाल्दै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सभापति लामी छाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने। उद्घाटन स्थल वरपरको सड़कमा गाड़ी चलाउन रोक। कोशी प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। पश्चिम तराईमा तातो लहरको जोखिम। आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै रोग लाग्न नदिन योग प्रभावकारी। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता हुँदै हर्मुज जलमार्गबारे विवाद फेरि चर्कियो। र विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले। जर्मनी नकआउट चरणमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा।

0: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742695913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
8: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
9: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारो रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828401429।
0: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
11: हर घरमा हिन्दी
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
12: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
14: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भो बोलादै के गुनगुनाइरहेको?
14: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
14: यति सजिलै?
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन तिरगरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुमचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
19: हामी कहाँ सार, सिचौ, अस्ना, सासो चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
22: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासोक, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
23: छोराले खोजेको,
24: आमाले रोजेको,
23: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
24: गृहपति,
23: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
24: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
23: का लागि आधिकारिक विक्रेता
24: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन, दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
23: सम्पर्कका लागि फोन
24: 08259075 3 र मोबाइल 9808864071।
23: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
24: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
2: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227662।
2: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
4: खुशीको खबर।
5: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: किसानहरूका लागि खुशीको खबर।
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857-23-971।
27: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
28: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
29: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
26: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27695 र 9010-12-60000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा
9: दाँतको एक्सरे
10: दाँत सफा गर्ने
9: दाँत निकाल्ने
10: दाँत भर्ने
9: दाँतको जरादेखि उपचार गर्ने
10: कृत्रिम दाँत लगाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
9: दाँतको कस्मेटिक उपचार
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
12: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
11: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
12: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 9742279774 सेवा गर्ने मौका दिनुहोस्
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
5: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
14: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9745806011 र 9558740601

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
2: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
12: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 082-5200-5 मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
13: हो त नि कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा, ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाऊ है।
14: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
15: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
16: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
17: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
16: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
18: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
19: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
20: डाक्टरद्वारा उपचार हुने रोगहरू
19: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
20: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
1: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98-5-78-20-178 र 98-1-34-11-448।
21: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
22: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-5-21-847
19: र 082-5-21-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गौ लाइन तुलसीपुर दान फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041929
6: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082523032 र मोबाइल नम्बर 98121999918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: हर घरमा हिंगिरी
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
16: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
17: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
18: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
17: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
19: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
20: के भो बोलादै के गुनगुनाइरहेको
19: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
20: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
19: यति सजिलै
20: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन तिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनु

0: फर्निचर उद्योगमा
1: हामी कहाँ सारसित अजना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ
1: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9484814894
3: छोराले खोजेको
4: आमाले रोजेको
3: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
4: गृहपति
3: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर
5: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
3: का लागि आधिकारिक विक्रेता
5: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
3: सम्पर्कका लागि फोन
5: 08259075753 र मोबाइल 9808864071।
3: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
5: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
6: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
7: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227662
6: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: खुशीको खबर
8: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: किसानहरूका लागि खुसीको खबर
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
14: नजिक सबैभन्दा नजिक
0: रेडियो प्रकृति एफ

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
12: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
13: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
12: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
13: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
12: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9558740601।
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू,
15: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
14: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9560638443 र 9810857972।
16: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
17: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
16: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
18: हामी कहाँ उपलब्ध सेवाहरू,
19: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
22: सृजना नर्सरी एन्ड एग्रोफार्म।
21: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
22: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
21: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
22: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रदौरा दाङ।
21: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578120178 र 98134411448।
22: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
23: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
24: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
23: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
25: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौं है।
26: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
25: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
26: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
25: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
26: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
27: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
28: डाक्टरद्वारा उपचार हुने रोगहरू
27: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
28: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
21: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
0: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
27: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
6: अब के हुनु रे बाबु डाक दुखेर मर्न लागिसके म त कहीँ गएछ भन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
8: हामी कहाँ उपलब्ध सेवाहरू
9: मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाली भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
7: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
11: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
12: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी होल्ड
11: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478339223 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
13: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै
14: छोराले खोजेको
15: आमाले रोजेको
14: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
15: गृहपति
14: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
15: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
14: का लागि आधिकारिक विक्रेता
15: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
14: सम्पर्कका लागि फोन
15: 08259075753 र मोबाइल 9808864071
14: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
15: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
16: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छालरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालोराम थारू, तुलसीपुर 10, पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
17: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
18: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
19: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
18: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
19: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
18: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
19: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: खुसीको खबर,
16: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6, दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228156576।
23: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
25: मेरी आमोइनी घरतिर बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
26: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
25: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका।

0: रहन बेट
1: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306727 र 9825227262।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
3: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756। किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे, दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857723971।
5: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यु आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
5: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
5: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-5-21-904।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
8: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
7: वनलाई आगोबाट बचाऊ।
0: प्राकृतिक सम्पत्ति को सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा

नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 MHz
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घंटा इमर्जेन्सी र ओपीडी सेवा को लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
8: दन्त परीक्षण तथा परामर्श सेवा,
7: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
7: दाँत निकाल्ने,
8: दाँत भर्ने,
7: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
7: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोर छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
9: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
9: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
9: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
4: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: तपाई सँगसँगै

0: ಕಟ್ಟಬೇ ಸುಂದರ ಹಿರಿಯ ಬರ್ಕಟಿ ಜಾತಿಗಾರಿ
1: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान सात बजेदेखि साँझ सात बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 9812-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
5: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
1: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858-20178 र 9134-11-448।
6: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
5: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
5: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर पाँच बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर पाँच बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू:
9: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि,

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: Rashtra Ko Shaan, Kisan.
5: A complete fighting solutions.

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको महाधिवेशनमा 4211 प्रतिनिधि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। साउन यता सर्पदंशबाट 279 जना बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो। आज राति 9:45 बजे स्पेन र साउदी अरब खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ। पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4000 महाधिवेशन प्रतिनिधि सहित नेता तथा कार्यकर्ता सहभागी हुँदैछन्। राष्ट्रिय महाधिवेशनका लागि पार्टीले 4211 प्रतिनिधि निर्धारण गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार 7 प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका छन्। 2079 सालमा स्थापना भएको राष्ट्रपाले गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। राष्ट्रपाको पहिलो महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको राष्ट्रपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो हुने राष्ट्रपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। शाह परिवार सहित काठमाडौँबाट चितवन पुगिसक्नु भएको छ। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 जनाको ज्यान गएको छ। बाराको कलैया उपमहानगरपालिका 6 पर्सा टोलमा पोखरीमा नुहाउने क्रममा डुबेर हिजो 2 बालिकाको ज्यान गएको हो। ज्यान गुमाउनेमा कलैया छकी 6 वर्षीय सृजना कुमारी मण्डल र 5 वर्षीय अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै हिजो नै सुर्खेतमा 3 जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका 10-14 वर्षीय सम्झना थापा र 12 वर्षीय कल्पना राउतको हिजो बेलुका टुनी खोलामा पौडी खेल्ने क्रममा तथा दैलेखको गुराँस गाउँपालिकाका 18 वर्षीय रमेश पुनको दहतालमा डुबेर ज्यान गएको छ। यस्तै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर 2 जनाको हिजो शव भेटिएको छ। बिहिबार बेलुका नुहाउने क्रममा पाल्पाको भग्नास काली गाउँपालिका 6 मदराङमा रहेको कालीगण्डकी नदीमा डुबेर शिखर डाँडाका 14 वर्षीय शिशिर गाह र 24 वर्षीय पूजन गाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो। कालीगण्डकी नदीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको तर आवश्यक सुरक्षाका उपाय नअपनाउँदा घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले यसतर्फ सचेत हुन र आवश्यक पहल गर्न स्थानीय सरकारहरूलाई समेत आग्रह गरेको छ। डुबेर हुने घटनामा धेरैजसो खोला तथा नदी तर्ने, पौडी खेल्ने, नुहाउने एवं खोलामा काम गर्दा गर्दै वा आवतजावतका बेला हुने गरेको पाइन्छ। गर्मीका बेला नदी, पोखरी तथा खोलामा नुहाउने क्रममा जोखिम अझ बढ़न सक्छ। पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले डुबेर र बगेर वर्षिने सयौली ज्यान गुमाउने अवस्थातर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पनि वर्षेनी झण्डै 400 जनाको डुबेर वा बगेर ज्यान जाने गरेको छ। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन महत्वपूर्ण हुने गजुरेलको भनाई छ। शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकु काठमाडौँमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढ़ेका छन्। गर्मीयाम तथा गर्मी बढ़ेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी बढ़ेका हुन्। टेकु अस्पतालका सूचना अधिकारी समीर कुमार अधिकारीका अनुसार साउन यता अहिलेसम्म 279 जना सर्पले डसेका बिरामी आएका छन्। सर्पदंशबाट जेठ महिनामा 25 र वैशाखमा 10 जना बिरामी परेका छन्। यसै गरी साउनमा 66, भदौमा 75, असोजमा 70, कार्तिकमा 20, फागुनमा 1 र चैतमा 12 जना सर्पदंशबाट बिरामी भएका छन्। नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघे जस्ता विषालु सर्पले टोक्ने गरेका छन्। काभ्रे, धादिङ, तनहु, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेका प्रवक्ता सूचना अधिकारीले बताउनुभयो। सर्पले टोकिहाले दशैको ठाउँलाई चल्न नदी स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्ने, कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने बिरामीको आत्मविश्वास कायम राख्ने डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने हुन्छ। सर्पदंशबाट बस्नका लागि राति हिँडुल गर्न परे टर्च लाइट लिएर हिँड्ने जुत्ता वा गुमबाट लगाउने त्यसै गरी गम्बुट लगाउने त्यसै गरी खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घाँस झारपात काटेर सफा राख्ने जस्ता उपाय अपनाउन डाक्टरको सल्लाह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा बस पार्क भित्रका 320 सटर हटाइयो, शुक्रबार तोलामै 10,500 रूपियाँले घटेको सुनको भाव आज बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, गोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। एथिजेल हामीले रासोपाको महाधिवेशनमा 4211 प्रतिनिधि सहभागी हुँदै सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखराको पृथ्वी चोकमा रहेको प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाएका वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चोकमा रहेका सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गा धनीका बीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि सटर खाली गर्ने सहमति भएको बताउनुभयो। उहाँका अनुसार बस पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामा 600 रूपियाँले बढ़ेको हो। यसअघि अस्ति शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको थियो। शुक्रबार सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भएकामा आज आइतबार बढ़ेर तोलाको 2,87,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 50 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलामा 305 रूपियाँले घटेको थियो। शुक्रबार तोलाको 4,640 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,690 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर, अमेरिका र इरान

पुग्नु भएको छ। स्विजरल्याण्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुंगा पार गरेको छ। आजको खेलमा जापानले खेलको 4थो 31 69 र 83 मिनटमा गोल गरेको छ। दाइची कामाडाले 4थो र आयसे एदुयाले 31 तथा 83 मिनटमा गोल गरेका हुन्। यस्तै जुनियेले 69 मिनटमा गोल गरे। जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो। आजको जितसँगै समूह एफमा जापानले 4 जोडेको छ। यो समूहमा नेदरल्याण्डसको पनि समान 4 छ। यस्तै 3 रहेको स्वीडेन, तेस्रो र अंकविहीन ट्युनिसिया फुसारमा छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 9:45 स्पेन र साउदी अरबले खेल्दैछन्। त्यस्तै मध्यराति 1:00 बेल्जियम र इरान, भोलि बिहान 4:00 उरुग्वे र के बर्डे अनि बिहान 7:00 न्यूजील्याण्ड र इजिप्टले खेल्दैछन्। यसअघि आज बिहानको खेलमा इक्वेडर र कुराकाओले बराबरी खेल्दा आइवरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा पुगेको छ। यस्तै गैराती भएको खेलमा नेदरल्याण्डसले स्वीडेनलाई 5-1 हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको महाधिवेशनमा 4211 प्रतिनिधि सभापति लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्नुहुने। बिहिबार यता विभिन्न जिल्लामा पानीमा डुबेर 7 ज्यान गयो। पानीजन्य जोखिमबारे जनचेतना फैलाउन आवश्यक। सावनेता सर्वदंशबाट 279 बिरामी, गर्मीसँगै सर्प निस्कने भएकाले सावधानी अपनाउन आग्रह। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू हुँदै हर्मुज जलमार्गबारे विवाद चर्कियो। र विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 हरायो। आज राति 9:50 स्पेन र साउदी अरब खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-0711 र 98-10-87-3180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
7: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन तिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
20: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
21: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल सिसौ अस्ना सासु चौक झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
25: छोराले खोजेको
26: आमाले रोजेको
25: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
26: गृहपति
25: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर,
26: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
25: का लागि आधिकारिक विक्रेता
26: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
25: सम्पर्कका लागि फोन
26: 08259। 9800753 र मोबाइल 9800886401
25: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
26: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
0: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227662।
0: इमेल itstore.dan@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
3: खुशीको खबर।
4: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
3: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825209005, मोबाइल नम्बर 98578215024 र 98578229015।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
10: 10 बेड आईसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
15: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
16: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
15: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
16: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
15: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
17: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
18: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
19: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
19: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।
20: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
21: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
20: हामी कहाँ उपलब्ध सेवाहरू:
22: दाँत निकाल्ने,
20: नयाँ दाँत राख्ने,
22: झिक्न नपर्ने गरी दाँत राख्ने,
20: दाँत भर्ने, दाँत सफा गर्ने,
22: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
20: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
23: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रो फार्म।
23: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
23: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
23: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
0: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
23: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरको 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिले समय स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा नसर्ने रोग जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै दाङमा नदीजन्य पदार्थ उत्खनन गर्ने 7 वटा ट्र्याक्टर कार्यवाहीमा दंगीशरण गाउँपालिकामा करार कर्मचारी नियुक्तिमा लाखौं रूपियाँ अनियमितता।
1: हुलाकी सड़क विस्तारका क्रममा 500 भन्दा बढ़ी रूख कटान गरिने, रूकुममा एक महिलाको शव भेटियो, अलपत्र स्मार्ट सिटी योजना कर्णाली प्रदेशले बनाउने।
0: रासोपाको प्रथम महाधिवेशन शुरू, प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेद्वारा उद्घाटन, सुशासन पारदर्शिता र तिथि बसाउनु पर्नेमा जोड।
1: र विदेश खबरमा स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्ति वार्ता शुरू। खेल खबरमा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशमा नसर्ने रोगको जोखिम बढ़दो क्रममा रहेको देखिएको छ। आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएको नसर्ने रोग स्क्रीनिङ कार्यक्रम अन्तर्गत अहिलेसम्म 4,66,197 जनाको परीक्षण गर्दा 49% प्री हाइपर टेन्सन, त्यसै गरी 23% उच्च रक्तचाप, 25% मधुमेहको जोखिम तथा 14% मृगौला सम्बन्धी समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आइतबार आयोजना गरेको स्वस्थ गाउँ शहर तथा स्वास्थ्य प्रवर्धनका लागि पैरवी कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार परीक्षण गरिएका मध्ये 48% व्यक्ति बढ़ी तौल र मोटोपनाबाट प्रभावित रहेको पाइएको हो। स्वास्थ्य कर्मीहरूले यसलाई प्रदेशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा औल्याएका छन्। कार्यक्रममा सहजीकरण गर्दै सैनामैना नगरपालिकाका स्वास्थ्य जनस्वास्थ्य अधिक निरीक्षक दीपक पाण्डेले नसर्ने रोग नियन्त्रणका लागि स्वस्थ जीवनशैली, नियमित व्यायाम र सन्तुलित खानपान आवश्यक रहेको बताउनुभयो। सरकारी तथ्याङ्क अनुसार नेपालमा हुने कुल मृत्युको करिब 71% नसर्ने रोगका कारण हुने गरेको उल्लेख गर्दै उहाँले स्वास्थ्य अवस्था निर्धारण गर्ने अधिकांश कारक अस्पताल बाहिरका सामाजिक तथा व्यवहारजन्य पक्षसँग सम्बन्धित रहेको बताउनुभयो। प्रदेशभर सञ्चालन गरिएको स्क्रीनिङ कार्यक्रमको लक्ष्य 5,00,000 जनासम्म पुग्ने रहेकोमा अहिलेसम्म 93% प्रगति भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तथ्याङ्क अनुसार रक्तचाप निरीक्षण गरिएका मध्ये करिब 72% सामान्य भन्दा माथिको रक्तचाप देखिएको छ। त्यसै गरी प्रत्येक 4 जना मध्ये 1 जनामा मधुमेहको जोखिम र 14% मृगौला सम्बन्धी प्रारम्भिक समस्या भेटिएको छ। जिल्लागत रूपमा हेर्दा अर्घाखाँची प्युठान र नवलप्रासी पश्चिमले लक्ष्य भन्दा बढ़ी प्रगति हासिल गरेका छन्। स्वास्थ्य कर्मीहरूले नसर्ने रोगको जोखिम घटाउन नियमित स्वास्थ्य परीक्षण, शारीरिक गतिविधि, धूम्रपान र मदिरा सेवन नियन्त्रण र स्वस्थ आहारलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिएका छन्।
1: दाङमा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 7 ट्र्याक्टर नियन्त्रणमा लिई कार्यवाही गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा माथहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुंगा, बालुवा र गिट्टी अवैध रूपमा ढुवानी गरिरहेका 7 वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपेक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभएको छ। असार एक गतेदेखि पाँच गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्राक्टर नियन्त्रणमा लिई कार्यवाही गरिएको हो। उहाँका अनुसार नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा समेत बुझाइएको छ। कार्यवाहीपछि ती ट्राक्टरमाथि 1,45,809 रूपियाँ जरिवाना समेत गरिएको छ। यसैगरी जरिवाना रकम असुल गरी कानूनी प्रक्रिया पूरा भएपछि सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार पसार नियन्त्रणका लागि अनुगमन र कार्यवाहीलाई निरन्तरता समेत दिएको छ।
0: दाङको देउखुरी क्षेत्रमा हुलाखी सड़क विस्तार प्रक्रिया अघि बढ़ेको छ। राजपुर गाउँपालिकाको गंगतीदेखि दाङ र बाँके जिल्लाको सीमा क्षेत्र हाट बाससम्मको 22 किलोमिटर सड़क विस्तारका लागि आवश्यक बजेट सुनिश्चित भएसँगै सड़क विस्तारको प्रक्रिया शुरू भएको हो। हुलाखी राजमार्ग आयोजना कार्यालय नेपालगंज बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले सड़क विस्तारका लागि करिब 3 अर्ब रूपियाँको स्रोत व्यवस्थापन भएसँगै हुलाखी सड़क अन्तर्गत दाङमा बाँकी रहेको सड़क विस्तारको काम शुरू भएको हो। प्रमुख भण्डारीका अनुसार सड़क विस्तारका लागि ठेक्का प्रक्रियासँगै सड़क सीमाभित्र पर्ने रूख कटानका लागि आवश्यक स्वीकृति लिने कार्य भइरहेको छ। गंगतीदेखि हाडबाससम्मको सड़क विस्तारका क्रममा प्रारम्भिक सर्वेक्षण अनुसार सड़क सीमाभित्र पर्ने 530 देखि 40 वटासम्म रूख कटान गर्नुपर्ने देखिएको छ। त्यसका लागि सम्बन्धित वन कार्यालय मार्फत रूख गणना र चिन्ह लगाउने कामका लागि स्वीकृति लिने काम भइसकेकाले 1-2 दिनमा रूख गणना र सड़क क्षेत्रमा पर्ने रूख कटान गर्नुपर्ने मा चिन्ह लगाउने काम शुरू हुनेछ। गणनासँगै चिन्ह लगाउने काम सकिएपछि सब डिभिजन कार्यालय गंगदिली, डिभिजन वन कार्यालय लमही, डिभिजन वन कार्यालयले प्रदेश र संघीय वन मन्त्रालयबाट स्वीकृति लिएर रूख कटानको काम अघि बढ़ाउनेछ। उक्त सड़क खण्ड अन्तर्गत 8 वटा सामुदायिक वन क्षेत्र पर्ने भएकाले वन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न समन्वय भइरहेको छ। असार महसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी आर्थिक वर्षको असोज महिनादेखि सड़क विस्तारको काम शुरू गर्ने तयारी भइरहेको छ। सड़क विस्तारसँगै विभिन्न खोला नालामा 17 वटा पुल निर्माण गर्ने गरी डीपीआर तयार भइसकेको छ। गंगती, बनकट्टी, लैबरुवा, सिक्टा, राताकाँस, गल्चु, करुवा खोला हुँदै हाडबाससम्म सड़क निर्माणको काम हुने बताइएको छ।
1: दाङको गढुवा गाउँपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। गढुवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले शुरू भएको रक्तअल्पता अर्थात एनिमिया परीक्षण कार्यक्रम पश्चात यस्तो तथ्याङ्क भेटिएको हो। गढुवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा 3 विद्यालयका 700 बढ़ी किशोरीको परीक्षण गरिएको हो। जनता माध्यमिक विद्यालय, शुभतारा इंग्लिश बोर्डिङ स्कूल र ज्ञानज्योति इंग्लिश बोर्डिङ स्कूल गरी 3 विद्यालयका 745 किशोरीको परीक्षण गर्दा 537 जना किशोरीमा रक्तअल्पता देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। यसैगरी गढुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्था बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ।
0: दाङको दंगीशरण गाउँपालिकाले कानून विपरीत अनावश्यक रूपमा करार कर्मचारी नियुक्त गरी लाखौं रूपियाँ खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनले गाउँपालिकाको कर्मचारी व्यवस्थापनमा अनियमितता भएको औल्याएको हो। प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 83 स्थानीय तहलाई थायी प्रकृतिका कामका लागि कर्मचारी करारमा राख्न नपाइने व्यवस्था गरेको छ। साथै ऐनको दफा 83(8)ले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली लगायतका सीमित पदमा मात्रै करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ। तर दंगीशरण गाउँपालिकाले स्वीकृत दरबन्दीमा नपरेका पदमा समेत करार कर्मचारी नियुक्त गरेको पाइएको हो। प्रतिवेदन अनुसार गाउँपालिकाले कम्प्युटर अपरेटर एकजना, सीबीआर सहजकर्ता एकजना र खरिदार एकजना गरी तीनजनालाई करारमा नियुक्त गरी वर्षभरिमा 13,30,105 रूपियाँ तलब भत्ता भुक्तानी गरेको देखिएको छ। महालेखाले कानूनले अनुमति नदिएका पदमा कर्मचारी राखी तलब भत्ता खर्च गरेको कार्यलाई अनियमित ठहर गरेको हो। यसैगरी गाउँपालिकाले अन्य विभिन्न 43 पदमा समेत करार कर्मचारी राखी 1,55,51,000 रूपियाँ खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखाले स्थानीय तहलाई कर्मचारी व्यवस्थापन गर्दा प्रचलित कानून र स्वीकृत दरबन्दीको पालना गर्न सुधार समेत दिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले दंगीशरण गाउँपालिकामा करार कर्मचारी नियुक्ति र व्यवस्थापन प्रक्रियामै प्रश्न उठाएको छ। कानूनी आधार बिनै कर्मचारी राखिए राज्य कोषबाट लाखौं रकम खर्च गरिएको विषयले गाउँपालिकाको प्रशासनिक उत्तरदायित्वमाथि नै प्रश्न चिन्ह समेत खड़ा गरेको छ। यसैबीच हामीले दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलाई कानून विपरीत करारमा कर्मचारी नियुक्त गरी लाखौं रूपियाँ दुरूपयोग गर्नुको कारण के हो भनेर सोधेका छौं।
5: यो त यस्तो छ, कोही नियम अनुसार कर्मचारीलाई खटन पर्ने गर्ने हुनुहुन्छ, त्यही अनुसारले अब यो कोही नियम नै उयो गरेर कर्मचारीलाई व्यवस्थापन गर्ने हो, त्यही अनुसारले भयो।
6: जस्तो कि स्थानीय सरकार सञ्चालन ऐनमा त तपाईँको चाहिँ कुन कुन कर्मचारी राख्न मिल्ने भनेर तपाईँलाई स्पष्ट भनेको छ होइन, त्यो बाहेकका कर्मचारी किन नियुक्त गर्नु पर्यो भनेको मैले।
7: स्थानीय सरकारलाई पनि कोही नियम गराउने अथोरिटी हुन्छ,
6: त्यो अथोरिटी हुन्छ। तपाईँलाई कानूनले छुट दिएको छ भने महालेखाले चाहिँ अनियमित भएको, गाउँपालिकाले चाहिँ यति रुपियाँ अनियमित गरेको भनेर किन लेख्यो?
7: त्यस्तो हो, त्यो एउटा कस्तो बेरोजी हुन्छ भनेपछि भुक्तानी गर्नुपर्ने तिर्नुपर्ने बेरोजी हुन्छ, एउटा सैद्धान्तिक बेरोजी भन्छ कि
6: बेरोजी भन्दा पनि बेरोजी तर फरक भयो, असुल गर्नुपर्ने प्रमाण पेसो गर्नुपर्ने तिन फरक भयो। तपाईँको यहाँ सिधै अनियमित भएको भनेर चाहिँ अनियमित भनेर यसको शब्दको अर्थ फरक होला नि,
7: अनियमित भन्ने कुरो
6: भएको कान विपरीत भएको त होला नि अनियमित भने कि के हो र?
7: यसो हो, कागज प्रमाण पत्र नपुग्नेलाई अनियमित भनेको छ, अब त्यसलाई कागज पत्र पुर्याएपछि फेरि त्यो नियमित हुन जान्छ,
6: त्यो फरक भयो। अनियमित भएको भनेको चाहिँ नियमभन्दा बाहिर गएर काम गर्दाखेरि भएको चाहिँ अनियमित हो। यो अब तपाईँले कसरी नियमित बनाउनुहुन्छ? जस्तो कि तपाईँले 3-4 जना तपाईँले कर्मचारी नियुक्त गरेर वर्षमा 13,31,000 रुपियाँ भुक्तानी गरिरहनु भएको छ, अब यसलाई नियमित बनाउनलाई कि उहाँहरूबाट त्यो असुल गर्नु पर्यो, त्योभन्दा अरू उपाय छ नियमित गर्नलाई?
7: होइन होइन, नियमित भनेपछि हामीले त्यसलाई कागज पत्र पुर्याएर प्रक्रिया पुर्याएर
6: कसरी प्रक्रिया पुर्याउनुहुन्छ?
7: कसरी पुर्याउनुहुन्छ भन्ने कुरो लेखासँग सम्बन्धमा भएको थिएन नि,
6: लेखासँग सरकार भएन, मैले त गाउँपालिका
7: होइन सरकारै लेखासँग हो यो कुरा, गाउँपालिकाको अध्यक्षले सम्पूर्ण सबै उसको दिमागमा हुन्न।
6: होइन, मैले लेखासँग सम्बन्धित कुराहरू तपाईँसँग गरेको छैन, तपाईँले कर्मचारी नियुक्त
7: नगरेको सम्बन्धित
6: के भन्न खोजेको?
7: भुक्तानी भनेपछि लेखासँग सम्बन्धित कुरा हो, पहिले लेखालाई सम्बन्ध
6: कर्मचारी नियुक्त नगरेको भए त भुक्तानी हुन्थेन होला नि त,
7: कर्मचारी नियुक्ति नगरेको भए
6: तपाईँले 3 जना कर्मचारी आधा जिल्ला भन्दा बढी नियुक्त गर्नु भएको छ नि, त्यही त भुक्तानी गर्नु पर्यो, नत्र किन गर्थ्यो होला?
7: अनियमित तरिकाले गाउँपालिकाले नियुक्ति गरिरहेको भनेपछि त्यसको लागि सम्बन्धित निकायबाट पत्र पठाइदिनु पर्यो, अनियमित पुलिस
6: अनियमित भनेर त महालेखाले भनिसकेको छ यहाँ, दरबन्दी अनुसार त काम गर्नुपर्ने, जस्तो कि नगर प्रहरी राख्न मिल्यो, सवारी चालक राख्न मिल्यो, सहयोग राख्न मिल्यो, कार्य सहयोग राख्न मिल्यो, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, मालिक, यो तपाईँलाई दिएको छ अधिकार, तर यो भन्दा बाहेकका पद तपाईँले कम्प्युटर अपरेटर, सीबीआर सहजकर्ता, खरिदार भनेर किन नियुक्ति गर्नुभयो?
7: किन गर्यो भनेर सम्बन्धित निकायले किन गर्यो भनेर भन्छौँ, त्यसको जवाब हामी दिन्छौँ, त्यही नै हो, अरू कुरा हो।
1: दिव्यकुञ्ज एकाडेमी तुलसीपुरमा वृहत अभिभावक अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ। प्री स्कूलदेखि

0: व्यावहारिक रूपमा लागू गरिसकेको र थप प्रभावकारी बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहनेमा जोड़ दिनुभएको छ। यसैगरी विद्यालयका सहायक प्रधानाध्यापक धीरज केसीले निरन्तर मूल्याङ्कनको उद्देश्य आवश्यकता महत्व लगायतका विषयमा अभिभावकहरूलाई प्रशिक्षण दिनुभएको थियो। सो अवसरमा अभिभावकहरूले पनि आफ्ना बालबालिकाको शिक्षण सिकाइप्रति जिज्ञासा तथा विद्यालयप्रति विभिन्न सुझाव सहित निरन्तर विद्यार्थी मूल्याङ्कनले आफ्ना बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव परेको बताएका थिए। यस्तै कार्यक्रममा शिक्षक तथा अभिभावकहरूले विभिन्न प्रस्तुति समेत देखाएका थिए। विद्यालयकी कार्यक्रम संयोजक भावना भट्टराईको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शिक्षिका सरला श्रेष्ठले गर्नुभएको थियो।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: रूकुम पश्चिमको मुसीकोट नगरपालिका एक शल्यमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आज बिहान शल्य जाने बाटोमा बाफीकोट गाउँपालिका 10 झुला निवासी 62 वर्षीय कमला खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी वेदबहादुर पौडेलले जानकारी दिनुभएको छ। मृतकको साथमा नागरिकता र सामाजिक सुरक्षा भत्ता बुझ्ने कागज रहेकाले सबको पहिचान गरेर आफन्तको जिम्मा लगाएको डीएसपी पौडेलले बताउनुभयो। खत्री करिब 5 वर्षदेखि थर्पु स्थित माइतीमै बस्दै आउनु भएको थियो। प्रहरीले अस्पताल जाने क्रममा बाटोमै खत्रीको निधन भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
0: कर्णाली प्रदेश सरकारले आधुनिक र व्यवस्थित शहर अर्थात सुविधा सम्पन्न नयाँ शहर निर्माण गर्ने स्मार्ट सिटीको घोषणा गरेको छ। यसभन्दा अघिका धेरै यस्ता महत्वाकांक्षी कार्यक्रम अलपत्र अवस्थामा रहेको भए पनि अब भने प्रदेशले योजना अनुरूप नै कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण र डोल्पाको दुनै लगायतका शहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न 37 करोड़ रूपियाँ विनियोजन गरिएको बताउनुभयो। प्रदेश सरकारले आगामी वर्षमा कार्यान्वयन गर्ने गरी योजना अघि बढ़ाएको समेत बताएको छ।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा शुरू भएको छ। चितवनको भरतपुर स्थित गेस्ट हाउस चौरमा विशेष समारोहका बीच शुरू भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र

0: शाह र रासोपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गर्नुभएको हो। महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ। समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप कुमार गेवाली, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी भई महाधिवेशनको शुभकामना व्यक्त गर्नुभएको छ। रासोपाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो। महाधिवेशनमा हकराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको सहभागिता नरहेको आयोजकले जनाएको छ। रासोपाको यस पहिलो महाधिवेशनले पार्टीको नयाँ नीति मार्गचित्र र आगामी नेतृत्व चयन गर्ने जनाएको छ।
1: यसैबीच राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि चुनावको कार्यतालिका सार्वजनिक भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ। प्रतिनिधिहरूमाथि दावी विरोधको समय भोलि बिहान 9 बजेसम्मका लागि तोकिएको छ। प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भोलि बिहान 10 बजे हुनेछ। भोलि दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी दर्ताको समय छ भने राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ। असार 9 गते अर्थात पर्सि बिहान 7 देखि 8.30 बजेसम्म मौन अवधि तोकिएको छ। पर्सि बिहान 8.30 देखि दिउँसो 3 बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको 2 घण्टापछि मतगणना शुरू गरी परिणाम सार्वजनिक गरिने भएको छ। आवश्यकता परेमा दोस्रो चरणको चुनाव सम्बन्धी थप कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ।
0: मूल खबरमा अब विदेश खबर। अमेरिका र इरान बीच स्विजरल्याण्डमा उच्च स्तरीय शान्तिवार्ता शुरू हुन लाग्दा मध्य पूर्वको राजनैतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मोज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ। इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दावी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिने जनाएको छ। रोइटर्सका अनुसार आजदेखि स्विजरल्याण्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डल बीच वार्ता शुरू हुँदैछ। इरानी टोलीको नेतृत्व विदेश मन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बागेर कालीबाफले गर्नु भएको छ भने अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स सहित अन्य विशेष दूतहरू सहभागी रहेका छन्।
1: र मूल खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हराएको छ। विश्वकप फुटबलको यो 1000 खेल हो। सन 1930 शुरू भएको फिफा विश्वकप 96 वर्षमा आइपुग्दा 1000 खेलको कोसे ढुङ्गा पार भएको छ। आजको खेलमा जापानले खेलको 34th, 69th, and 83rd मिनटमा गोल गरेको थियो। दाइची कामाडाले 4th र आयसे युएडाले 31st and 83rd मिनटमा गोल गर्नुभएको थियो।
0: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पछाडमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: लुम्बिनी प्रदेशमा नसर्ने रोग जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै दाङमा नदीजन्य पदार्थ उत्खनन गर्ने 7 ट्याक्टर कार्यवाहीमा। डंगेश्वरण गाउँपालिकामा करार कर्मचारी नियुक्तिमा लाखौं रूपियाँ अनियमितता।
0: फुलाकी सड़क विस्तारका क्रममा 500 भन्दा बढी रूख कटान गरिने। रूकुममा 1 महिलाको शव भेटियो। अलपत्र स्मार्ट सिटी योजना कर्णाली प्रदेश सरकारले बनाउने।
1: रासोपाको प्रथम महाधिवेशन शुरू। प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन। सुशासन पारदर्शिता र थिती बसाउनु पर्नेमा जोड।
0: र विदेश खबरमा स्विजरल्याण्डमा अमेरिका र इरान बीचको शान्तिवार्ता शुरू हुँदै खेल खबरमा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई 4 गोलले हरायो।
1: हवस् त बेलुकी 6 बजेको प्रकृतिमूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
0: नमस्कार।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
6: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601
8: खुसीको खबर
9: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
11: मोबाइल नम्बर 9680719194 र 9822856576
12: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
14: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
13: 10 बेड आइसीयू सेवा
14: 10 बेड एनआईसीयू सेवा
13: 10 बेड एसडीयू सेवा
14: नर्मल डेलिभरी तथा सीएस सेवा
13: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942, 0235359942।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339223 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
6: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578209178 र 98134411448।
7: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
8: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: ViaNet।
8: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
8: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
10: हामी कहाँ साल, सिसो, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो, दाङ।
10: प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578823894, 98478814994।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि

0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू:
8: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
9: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।

0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: छोराले खोजेको
3: आमाले रोजेको
2: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
3: गृहपति,
2: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
3: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
2: का लागि आधिकारिक विक्रेता
3: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
2: सम्पर्कका लागि फोन
3: 08259075 3 र मोबाइल 9808864071।
2: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
3: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
4: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
5: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
4: 10 बेड आईसीयू सेवा,
5: 10 बेड एनआईसीयू सेवा,
4: 10 बेड एसडीयू सेवा,
5: नर्मल डेलिभरी तथा सीएस सेवा,
4: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
5: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
4: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
6: मेरी आमोइनी घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
7: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
6: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
8: हामी कहाँ सार, सिसो, अचना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
9: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरास लोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9478-14894।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वांचल क्यान्सर अस्पताल बिरसामोन छापा बीएचसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
5: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
12: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
14: सृजना नर्सरी एन्ड एग्रो फार्म।
13: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
14: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
13: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
14: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
13: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9814411448।
15: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
13: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू 4211 प्रतिनिधिबाट नयाँ नेतृत्व चयन हुने जनमतको कदर गर्न दलहरूको सुझाव सक्षम नेतृत्व चयनमा ध्यान नदिए क्षति बेहोर्नु पर्ने
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ प्रतिस्पर्धा भएन भनेदेखि त्यसले डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ त्यो चाहिँ पक्कै हो
1: पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने क्रम बढ़दो 24 घण्टामा 3 जनाको मृत्यु बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन हुने पोखराको बस पार्क क्षेत्रमा बनेका करिब 220 अनाधिकृत संरचना हटाइयो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझै पनि विभेदमा साइबर बुलिङका कारण निष्पक्ष छानबिनमै चुनौती
3: साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने मैले झन् मेरो त मैले हेर्न छाडिसके फेसबुक थ्रेडका कुरा तपाईँहरूले गर्नुहुन्छ
1: र विश्वकप अन्तर्गत आज राति र बिहान गरी 4 खेल हुँदै नकआउटमा पुग्ने दौड़मा सबै टोली दबावमा
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: नेपालमा गुण्डा लगाएर ठेक्का हात पार्ने प्रवृत्तिको विस्तारै अन्त्य हुन थालेको छ तर प्राविधिक र वित्तीय क्षमताको सही मूल्यांकन नगरी अत्यधिक न्यून दरमा ठेक्का ओगट्ने प्रवृत्ति भने अझै व्याप्त छ गैर व्यावसायिक आचरणको सुधार गर्न उनीहरूलाई कानूनी परिधिभित्र बाँध्न र आन्तरिक नियमन कायम गर्नको लागि अब सरकारले जोड़दार काम गर्नु आवश्यक छ अब खबर सन्तोषी रावलबाट
5: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ आजदेखि शुरू भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि 4211 प्रतिनिधि भेला भएका छन् महाधिवेशनबाट सभापति सहित 19 पदाधिकारी र 158 केन्द्रीय सदस्य चयन गरिनेछ उद्घाटन सत्रलाई सम्बोधन गर्दै रासोपा सभापति रवि लामिछानेले विगतका आन्दोलनहरूले दिएको उपलब्धिलाई स्वीकार गर्दै त्यसलाई संस्थागत गरेर अघि बढ़ने बताउनुभयो
6: प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो हामी त्यसको जगेर्ना गर्नेछौ त्यसलाई माया गरेर राख्नेछौ हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौं यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन त्यो कदम हामी कदापि चाल्ने छैनौं म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु
5: रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले भनी सरकारप्रति लिएको चिन्ताका लागि धन्यवाद व्यक्त गर्नुभयो उहाँले रासोपाको गाड़ी अनियन्त्रित नभएको भन्दै गन्तव्यमा पुगेर रोकिने बताउनुभयो
7: र हाम्रो गाड़ी अनियन्त्रित पनि छैन वातावरण पनि मिलेर गएको छ त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु चिन्ता लिनु राम्रो कुरा हो जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ हामीले कुनै हावा चलाएका छैनौँ हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन त्यही भएर चिन्ता लिनु हुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला हामीलाई मार्गदर्शन दिइराख्नुहोला
5: उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना र सुझाव दिएका छन् कांग्रेस सभापति गगन थापाले रासोपाले पाएको जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताउनुभयो उहाँले अहंकार भयो भने दलहरू विगतमा जस्तै समस्यामा पर्न सक्ने चेतावनी दिनुभयो
6: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो दुश्मन होइन म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु भर्खर यात्रा शुरू भएको छ सुशासन तपाईँहरूको मन्त्र छ तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
5: एमाले नेता प्रदीप ग्यावलीले रासोपाले युवाले राजनीतिमा जोड्न सफल भएको उल्लेख गर्दै यसलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो।
8: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
5: नेकपाका नेता वर्षमान पुनले सुशासन र पारदर्शिताका मुद्दामा सहकारीको सम्भावना रहेको बताउनुभयो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेलले जनताले दिएको अवसर गुमी देशलाई ठूलो क्षति हुने बताउनुभयो। पूर्व प्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईले भने रासोपाको उदयलाई नेपाली राजनीतिमा नयाँ मोड़का रूपमा व्याख्या गर्दै सुशासन र स्थायित्वका केन्द्रित हुन सुझाव दिनुभयो। यसैबीच रासोपालाई चीनको कम्युनिष्ट पार्टी र भारतको भाजपा लगायतबाट पनि शुभकामना सन्देश आएको थियो, जसलाई महाधिवेशनमा औपचारिक रूपमा सुनाइएको थियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयन गर्नेछ। सभापति र वरिष्ठ उपाध्यक्ष तय गरिसकेको रासोपाको पहिलो महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने अहिले सबैमा चासोको विषय बनेको छ। सन्तोष गन्धर्वको रिपोर्ट।
9: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनलाई सर्वत्र चासोको रूपमा हेरिएको छ। मुख्य गरी बालेन्द्र शाह र जेन्जी आन्दोलनमा अगुवाई गरेका कतिपय नेता, अभिनेता र अभियन्ताको प्रवेशले ओझिलो बनेको रासोपा महाधिवेशनबाट थप बलियो बनेर आउने अपेक्षा गरिएको छ। वर्तमान राजनैतिक परिवेशमा लामो विरासत बोकेका दलहरूलाई पछि पार्दै संसदीय अभ्यासमा पहिलो दलका रूपमा भूमिका निभाइरहेको रासोपाको आगामी नेतृत्वले अर्थ राख्ने भन्नुहुन्छ राजनैतिक विश्लेषक चन्द्र किशोर।
10: रासोपाले पहिलो पटक आफ्नो नीतिप्रति प्रतिबद्ध जाहिर गर्यो, त्यो भनेको गणतन्त्र लोकतन्त्र प्रति होइन, अनि जस्तो नीति हुन्छन् त्यही अनुसारको नेतृत्व हिँड्नुपर्छ भन्ने सामान्य मान्यता रहिआएको छ। त्यसकारणले राष्ट्रपाले गणतन्त्रको जुन बाटो लगिदिएको छ, उन्नत लोकतन्त्रको जुन बाटो दस्तावेजीकरण गरेको छ, बहुदलीय लोकतन्त्रमा दलले नेतृत्वलाई, दलले सरकारलाई मार्गदर्शन गर्ने हो, अनुशासनमा राख्ने हो र ओन ओनरसिप लिने हो होइन। पहिले वालेन्द्र शाहजी निर्दलीय रूपमा अगाडि बढ़िराख्नु भएको थियो, उहाँले पहिलो पटक यसरी चाहिँ दलीयतालाई स्वीकार गर्नुभएको छ, त्यसलाई कालो बादलभित्र चाँदीको घेराको रूपमा अहिले हामीले हेर्नुपर्ने हुन्छ।
9: चार वर्षमा रासोपाले प्राप्त गरेको जनमतकै कारण अहिलेको महाधिवेशनबाट नेतृत्वमा आउने आकांक्षी धेरै देखिएका छन्। तर रासोपाले नेतृत्वको चयनका लागि अप्नाएको फर्मुला भने अन्य राजनीतिक दलहरूको भन्दा फरक देखिन्छ। मुख्य नेतृत्व सभापति र वरिष्ठ नेता यथावत राख्ने सहमति भए पनि अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित छ। पार्टीभित्रको आकर्षण र नेतृत्वमा आउन चाहने नेता कार्यकर्तालाई रोक्न सभापति बाहेक पदाधिकारी पदमा एक प्रस्तावक र 21 समर्थक चाहिने नियम बनाइएको छ। सभापतिको हकमा भने 21 प्रस्तावक र 51 समर्थक हुनुपर्नेछ। त्यस्तै महाधिवेशन आउन केही समय अघि मात्रै आकांक्षीलाई सो घोषणा र प्रचार प्रसार नगर्न पनि भनिएको थियो। राष्ट्रपतिले महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने तयारी गरे पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको हकमा भने खुकुलो बनाइएको छ। सम्भवत सो पदमा दुवैजना बाहेक अन्यको उम्मेद्वारी पर्ने छैन। मुख्य पदमा नै छेकबारको नीति अप्नाएको राष्ट्रपाको प्रथम महाधिवेशनलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक डाक्टर रुद्र शर्मा भन्नुहुन्छ,
2: डेमोक्रेसीमा प्रतिस्पर्धा हुन आवश्यक छ। प्रतिस्पर्धा भएन भनेदेखि त्यसले चाहिँ डेमोक्रेसीलाई अलिकति खुम्च्याउँछ, त्यो चाहिँ पक्कै हो। तर उहाँहरूको अब आन्तरिक रूपमा एउटा प्रक्रियाबाट गएर प्रक्रिया पार गरेर अनि त्यसपछि चुनिँदाखेरि चाहिँ अब त्यसलाई अन्यथा भन्न चाहिँ मिल्दैन। तर अब प्रतिस्पर्धा भएको भएदेखि चाहिँ त्यसले डेमोक्रेसीलाई अलिकति फराकिलो बनाउँथ्यो।
9: छोटो राजनैतिक कोर्समै जनमत तान्न सफल रासोपामा यसअघि नेतृत्वमा मतभेद नदेखिएको होइन। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधन सहित नयाँ नेतृत्व चयन हुनेछ। दुई तिहाई शक्तिसहित सरकारमा रहेको दलको प्रथम महाधिवेशनबाट आउने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने विश्लेषण भइरहेका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य मुख्य पद सभापति र वरिष्ठ नेतामा अहिलेकै व्यक्ति यथावत हुने भएकाले केही नयाँ आकांक्षी र नेता व्यवस्थापन बाहेक केही आशा गर्न नसकिने बताउनुहुन्छ। यद्यपि राजसभाको महाधिवेशनबाट पुराना दललाई भने निश्चित रूपमा केही सिकाइ हुने उहाँको भनाइ छ।
11: जस्तो चाहिँ अब आफ्नो चाहिँ फाउन्डिङ मेम्बर जो थिए, जो पार्टीको विषयका एकजना सदस्यहरू थिए, तिनीहरूलाई ससम्मान चाहिँ बिना निर्वाचन फेरि तिनीहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा राख्ने उनीहरूले निर्णय गरे। त्यस्तै चाहिँ अब जसको नेतृत्वमा चुनाव भयो, बालेन र रवि लामिछाने, र जनताले त्यसलाई इन्डोर्स पनि गरे, त्यो पनि एज इट इज नै रहने भयो। त्यो कुरालाई चाहिँ स्वाभाविक रूपमा मान्न सकिन्छ। जनताको बीचको म्यान्डेट लिएर आइसकेपछि त्यो छ। अब बाँकी अरू कुराहरू भनेको चाहिँ पद्धति लोकतान्त्रिक नै छ, अरू कुराहरूमा कसलाई कहाँ कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ तपसिलका भए।
9: निर्वाचन अघि राजसभाभित्र नेतृत्वमा आन्तरिक तिक्तता थियो। त्यही बीचमा तत्कालीन पार्टी महामन्त्री केही पदाधिकारीहरूले पार्टी छोडेको घोषणा समेत गरे। पार्टीबाटै मन्त्री बनेका व्यक्ति पनि आन्तरिक विमतिले अलग भएका थिए। तर जेएनजी आन्दोलनपछि पार्टीमा बालेन्द्र शाह र उहाँ निकट नेताहरूको आगमनले पार्टीलाई थप उचाइमा पुर्यायो। नेपाली उखान छ, बलेको आगो सबैले ताप्छन्। त्यसैले नेतृत्व चयनमा प्रतिनिधिले विवेक पुर्याउनु पर्ने विश्लेषकहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
5: यसैबीच महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन राष्ट्रपतिले 10 सदस्यीय निर्वाचन आयोग र 12 सदस्यीय निर्वाचन समिति परिचालन गरेको छ। जस्तै गत 24 घण्टामा सुर्खेतमा छुट्टा छुट्टी घटनामा दुई बालिका सहित तीनजनाको डुबेर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पठान टोलका 15 वर्षीय सम्झना थापा र 13 वर्षीय कल्पना राउत टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। दुवैलाई अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै दैलेख घर भई हाल वीरेन्द्रनगर 6 बस्ने 18 वर्षीय रमेश पुन मगर पनि पुञ्च परी नगरपालिका 8 स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ। सड़क डिभिजन कार्यालय काभ्रे र सिन्धुलीका अनुसार अधिकांश स्थानमा ग्राभेल सड़क तयार भइसकेको छ भने वर्खामा समस्या नआओस् भनेर खुला ढुङ्गा राख्ने काम पनि भइरहेको छ। हाल रोशी खुलामा बनाइएको अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एसमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। खेल राति पौने 10 बजे हुनेछ। त्यस्तै समूह जीमा बेल्जियम र इरान बीच बिहान पौने 1 बजे प्रतिस्पर्धा हुनेछ। यस्तै बिहानी पख पौने 4 बजे समूह एसमा उरुग्वे र केब भर्दे बीच खेल हुनेछ भने समूह जीमा न्यूजील्याण्ड र इजिप्ट बीच बिहान पौने 7 बजे खेल हुनेछ। आज सम्पन्न खेलमा भने समूह यफमा जापानले ट्युनिसियालाई 4-0 गोल अन्तर्गतले पराजित गरेको छ। यस्तै समूह ईमा इक्वेडर र कुरासाओ बीचको खेल 0-0 बराबरीमा सकेको छ। समूह चरणका खेलहरूमा प्रतिस्पर्धा झन रोचक बन्दै गएको छ र टोलीले नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिरहेका छन्।
1: सन्तोषी रावल। डडेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनमा फेरि विवाद शुरू।
12: जिल्लाको फोहोर चाहिँ सलमनमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
1: स्थानीय सचेत नहुँदा र स्वार्थपूर्ण निर्णयका कारण समस्या बढ्दो, रिपोर्टसँगै युनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-9918।
14: किसानहरूका लागि खुशीको खबर।
13: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
14: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
15: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बनेका 320 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले डोजर प्रयोग गर्दै वास्तोला कम्प्लेक्सका उक्त सट्टरहरूलाई हटाएको हो। महानगर र जग्गाधनी बीचको सहमतिपछि व्यवसायीहरूले सट्टर खाली गरेपछि संरचना हटाइएको हो। डणेलधुरा सदरमुकामको फोहोर व्यवस्थापनका बारेमा फेरि विवाद शुरू भएको छ। अमरगढ़ी नगरपालिकाको वड़ा नम्बर 6 गुनेघाट क्षेत्रमा स्थायी रूपमा फोहोर फाल्न संरचना निर्माण प्रक्रिया अगाडि बढ़ाउन खोजिए पनि स्थानीयले विरोध गरेपछि समस्या आएको हो। प्रहरी र डोजर सहित पुगेका टोली समेत स्थानीयको अवरोधपछि फर्किएका छन्।
16: डणेलधुराको अम्बरगढ़ी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि वडा नम्बर 6 गुनेगार क्षेत्रमा करिब 4 करोड़ रूपियाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ। तर प्रस्तावित स्थान बस्ती र खानेपानीका मुहान नजिक रहेको भन्दै स्थानीयवासीले शुरूदेखि नै विरोध गर्दै आएका छन्। स्थानीय प्रेम टमटा:
17: यो नगरपालिकाले जबरजस्ती फोहोर लिएर फोहोर फाल्ने र यो 6 नम्बरका नेताहरू पनि यो भ्रष्टाचारी नेताहरू 6 नम्बरको यो केही भएर यो वडामा ताला लागेको हो। यदि जहिलेसम्म यो हाम्रो माग पूरा हुँदैन दोबारा डोजर आयो भनेपछि फेरि नगरपालिका पनि ताला लाउनु नपरोस्। यो सारा जनता चाहिने जनतामाथि जनतामाथि बन्दुक तेर्सिएर यो चाहिने 17 शताब्दीको चाहिने शासन ल्याउनु मिल्दैन। यदि त्यो नगरपालिकाले वार्ता गर्छ भने हामीलाई पुरै व्यवस्थित अर्को ठाउँमा गराएर सनमरूपवासीलाई अनि चाहिँ त्यो घरमा पनि फाल्छ भने हामीलाई सहयोग त नत्र यो कुरा सहयोग हुने छैन।
16: असन्तुष्ट स्थानीयले अमरडी 6 वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। जिल्लाको फोहोर आफ्नै बस्ती नजिक ल्याउँदा दुर्गन्ध फैलिने, वातावरण प्रदूषित हुने र जनस्वास्थ्यमा असर पर्ने चिन्ता स्थानीयवासीमा छ। अर्का स्थानीय राजेन्द्र ताम्रकार:
12: जिल्लाको फोहोर चाहिँ थलोमनमा फाल्दैछन्, त्यही हिसाबले यो गन्दगी बढाएको छ। हाम्रो छोरा नातिनका भोलि पुस्तो पुस्तोमा हामीलाई गाली पाउने हो यो ठाउँमा।
16: करिब 14 रोपनी जग्गा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ठेक्का प्रक्रिया समेत अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। अमरगढ़ी नगरपालिका 5 वडा अध्यक्ष तथा सरसफाई समिति संयोजक टंक छेत्री यसअघि विभिन्न स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिए पनि ती सबै स्थान भरिँदै गएको कारण दीर्घकालीन समाधानका लागि नयाँ केन्द्र आवश्यक परेको बताउनुहुन्छ।
18: अमरगढ़ी 5 पनि व्यवस्थापन गर्यौं, त्यसलाई 2-3 महिना त्यहाँ पनि राखेर काम चलाऊ, त्यहाँबाट पनि विरोध हो। त्यसकारण हामीले नेपाल खाद्य संस्थानको जग्गामा हामीले चाहिँ व्यवस्थापन हालसम्म गरिराखेका छौं। अब त्यहाँ पनि डम्पिङ गर्दा गर्दै त्यो पनि पूर्ण रूपले भरिएको अवस्था छ। अमरगढ़ी नगरपालिकाको मेजर विषयको भनेको यो डम्पिङ साइड हो। अब त्यहाँ अमरगढ़ी नगरपालिकाले जग्गा खरिद गरेको छ, उद्देश्य त्यही डम्पिङ साइड बनाउनुको लागि हो।
16: फोहोर व्यवस्थापनका बारेमा स्थानीयवासीसँग पटक पटक छलफल भए पनि सहमति टुट्न सकेको छैन। यहाँ फोहोर व्यवस्थापनको काम रोक्न माग गर्दै अदालतमा मुद्दा परेको कारण पनि अन्तिम टुङ्गो नलाग्दासम्म अघि नबढ़ाउनु पर्ने माग सरकारवालाको छ। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको प्राइड मन्थ र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण
19: हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्। त्यसो मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो घाटाबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्रयत्न मन्छन् हामीले देखाउनै पर्छ, हामी पनि छौं।
1: सरकार र समुदायसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा
20: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
13: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
20: हामी कहाँ उपलब्ध सेवाहरू:
0: दाँत निकाल्ने,
20: नयाँ दाँत राख्ने,
0: झिक्न नपर्ने गरी दाँत राख्ने,
20: दाँत भर्ने, दाँत सफा गर्ने,
0: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
20: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
21: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
22: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz। वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
25: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 307 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रत्येक वर्ष जून महिनामा प्राइड मन्थ मनाउँदै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँछन्। प्राइड मन्थले विविध यौनिक र लैंगिक पहिचान भएका व्यक्तिहरूप्रति सम्मान, स्वीकार्यता र समावेशिताको सन्देश दिन्छ। नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्राइड मन्थलाई कसरी लिनुहुन्छ? उहाँहरूको अनुभव उहाँहरूको आवाजमा।
26: नमस्कार, मेरो नाम सिमरन सेचन हो। म ट्रान्सजेन्डर महिला र मेरो प्रणाम सिंहर र म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालमा कार्यरत छु। सबैभन्दा पहिला सुरज तपाईँ सम्पूर्णलाई प्राइड मन्थको उपलक्ष्यमा धेरै भन्दा धेरै शुभकामना। अब कुरा गरौं प्राइड मन्थको। प्राइड मन्थ हामी किन मनाइरहेको छौ, कहिले शुरूआत भयो भन्ने कुरा गर्नु पर्दाखेरि सन् 1969 जून 28 दिन अमेरिकाको राज्यको एउटा शहरमा स्टरवाल भन्ने बारमा भएको घटना, त्यहाँ गरिएको संघर्ष र त्यसको जीतसँगै अन्याय विरूद्धको आवाज उठाउनेको रूपमा चाहिँ हरेक वर्ष यो दिवस मनाइन्छ र यो एउटा मुभमेन्ट पनि हो। यसले हाम्रो समुदायको पहिचान, अधिकार र संस्कृतिलाई सम्मान गर्ने, एउटा आफ्नो पहिचानमा खुलेर आउने र गौरव गर्ने महिनाको विषय पनि हो र यो हाम्रो आवाजलाई विश्व सामु पुर्याउने एउटा गर्वको महिनाको रूपमा पनि हामी लिइरहेका छौँ। र यो प्राइड मन्थले भनौँ अथवा गौरवको महिनाले के विशेषता बोकेको छ, के कुरामा अडिग छ भन्दाखेरि हामी सबै समान छौँ, चाहे त्यो लैङ्गिकताको हिसाबमा होस्, यौनिकताको हिसाबमा होस्, हामीले अन्य नागरिक सरह जुनसुकै राष्ट्रको हो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुराको उठान गर्न पनि र सँगसँगै हामी माथि घटिने भेदभाव, लान्छना, विभेदलाई न्यूनीकरण गर्न अथवा घटाउन र हाम्रो आफ्नो पहिचानलाई पनि स्वीकार गर्दै एउटा इतिहासमा लाई सम्मान गर्न पनि हामीले यो दिवसहरू चाहिँ मनाइरहेका छौँ र यसको महत्व नै त्यति नै छ।
27: म हनी महर्जन आफूले आफूलाई तेस्रो लिङ्ग भन्दा अलि गर्वै फिल गर्छु र आफूले पनि अब अरू हाम्रो समुदायले लुकेकोहरूलाई चाहिँ मैले धेरै खुलाएर ल्याएको छु एज अ ट्रान्सजेन्डर भएर। प्राइड मन्थ हाम्रो लागि एकदमै जरुरी छ किनभने अहिलेसम्म पनि यो संसारमा हामी जस्तो एज ए पिटिआई कम्युनिटीलाई बुझेको छैन, हामीलाई एडजस्ट गरेको छैन, तर हामी जस्तो अहिले एलजीबीटीआई क्यूले धेरै समस्याहरू भोगिराख्नु परेको छ। संसारमा हामी जस्तो एलजीबीटी क्यू संसारमा धेरै छन् तर नेपालमा मात्रै अब नभएको जस्तो मान्छेले कुरा गर्छ, यो त होइन। नेपालमा हामी पनि छौँ, हाम्रो समुदाय पनि छन् र हाम्रो समुदायको अधिकारको लागि पनि हामी यो प्राइड मन्थ मनाउनै पर्छ किनभने अहिले प्राइड मन्थ मनाएन भने रोडमा आएर मात्रै भएन, मिडियाले साथ नदिएको खण्डमा हाम्रो प्राइड मन्थ सक्सेस पनि हुँदैन। हामी जस्ता समुदायको धेरै समस्याहरू छन्, त्यो समुदायलाई समस्या भोग्न परिरहेको छन् र यसैले गर्दा समस्याले गर्दा मानसिक रूपमा धेरै समस्या आइरहन्छ, मेन्टल प्रब्लम हुन्छ, जुन कारणले गर्दा कि घरायसी समस्या निस्किन्छ, झगडा हुन्छ, साथीहरूमा पनि एलजीबीटीआईक्यूलाई हेर्ने बारे अलि नराम्रो हुन्छ, झगडा हुन्छ, त्यसैले आत्महत्या गरेर मरिन्छन्।
19: त्यसमा मर्दाखेरि संसारमा घाटा त सबै राज्यलाई नै हो, अनि त्यो खाताबाट बच्नको लागि पनि बचाउनको लागि पनि यो प्रयत्न मञ्चन हामीले देखाउनै पर्छ, हामी पनि छौँ है भन्ने खालको हाम्रो यो सबैले समाजले देखाउनु पर्छ, त्यसैले हामीले यो प्रयत्न मञ्चन मनाउनै पर्छ, मनाउँछौँ पनि हामीले।
2: हेलो नमस्ते। प्राइड मन्थको बारेमा कुरा गर्दाखेरि अब सबैजना समुदायले यसलाई चाहिँ यो जुन महिना चाहिँ स्पेसली होइन यो जुन महिनालाई चाहिँ हाम्रो गौरवको महिना भनेर मनाउने गर्नुभएको छ। लगभग हाम्रो यो दुई चार वर्ष भयो यो बिस्तारै सबैजनाले मनाउन लाग्नुभएको। अब मेरो विचारमा चाहिँ जुन महिनामा मनाउने एकदमै राम्रो हो, तर अब जुन महिना मात्रै होइन हाम्रो गौरवको महिना भनेको हाम्रो पहिचान हाम्रो अब आइडेन्टिटीको गौरव त हामीलाई बाह्रै महिना हर क्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसै गरी चाहिँ आफूलाई प्राउड फिल गराउनु पर्छ। अब जुन महिनामा मनाउने जुलाईदेखि चाहिँ आफ्नो आफ्नो आइडेन्टिटी के हो भन्ने कुरामा कन्फ्युजन हुने, अथवा अब जुन जुलाईदेखि चाहिँ फेरि अभियानमा एलजीबीटी मुभमेन्ट नै बिर्सिने गरी चाहिँ अब जुनमा मात्रै मनाएर चाहिँ हुने केही वाला छैन, त्यो पनि अब कुनै फन्डले अथवा कुनै फन्डिङ एजेन्सीजहरूले फन्डिङ गर्यो भनेर सेलिब्रेसन गर्ने, अनि फेरि भोलिदेखि चाहिँ अब यो सबैले बिर्सिने खालको हुन्छ क्या यो जुन परिपाटीले। त्यो भएको हुनाले चाहिँ हामीले आफ्नो आइडेन्टिटी आफ्नो पहिचान चाहिँ हरेक क्षण गौरवसँग मनाउनु पर्छ, अथवा पहिचानलाई चाहिँ हामीले गौरवताको साथ आफूले चाहिँ अब ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो, मेरो व्यक्तिगत धारणा हो। तर पनि अब सबै साथीहरूले अब नेपालमा मात्रै नभएर विश्वभरि नै अब यो एउटा इन्सिडेन्टलाई यसरी मनाउनु भनेको हाम्रो आफ्नो कम्युनिटीको लागि जुन एलजीबीटी कम्युनिटीको लागि चाहिँ साँच्चै नै गौरव पनि हो। र यो गौरवको महिना चाहिँ फेरि हाम्रो जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मात्रै नभएर सम्पूर्ण नेपाली सिटिजनले पनि यसमा सहभागी भएर अझ मनाउनु भयो, राम्रोसँग सेलिब्रेसन गर्नुभयो भनेदेखि चाहिँ हाम्रो एलजीबीटीआई कम्युनिटीको भिजिबिलिटीमा पनि राम्रो प्रभाव पर्छ, जसले गर्दाखेरि चाहिँ हामीले आगामी दिनहरूमा अब यो पैरवीहरू गर्नको लागि सजिलो हुन्छ, वकालत गर्न सजिलो हुन्छ, र साधारण मानिसहरूलाई चाहिँ एलजीबीटी भन्ने के हो भन्ने कुरा बुझाउनलाई नपर्ने अवस्था आउन सक्छ इन द डेज टु कम होइन। त्यो भएको हुनाले चाहिँ अब मनाउनु राम्रो हो, सबैले मनाइरहनु भएको छ, संघ संस्थाहरूले व्यक्तिहरूले मिलेर यथाशक्य यसलाई चाहिँ अब सापेक्षिक रूपमा लिनुपर्छ। तर अब मेरो व्यक्तिगत धारणा भनेको चाहिँ अब एउटा महिना मात्रै होइन हामीले सधैँभरि मनाउनु पर्छ।
25: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन शुरू भएको छ। महाधिवेशनलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट खड़ा गर्नेलाई कार्यवाही हुने बताएका छन्। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन आयोजना गरेको रासोपाले आगामी नेतृत्व चयनका लागि पूर्ण तयारी गरेको छ। बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा असारको दोस्रो सातादेखि नयाँ ट्रयाक मार्फत सवारी संचालनमा ल्याइने तयारी भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डाक्टर लिली थापाले सामाजिक सञ्जालमा बढ़दो साइबर बुलिङका कारण आफूहरूले काम गर्नै नसकेको बताउनु भएको छ। र फिफा विश्वकप 2026 खेल अन्तर्गत आज समूह एचमा स्पेन र साउदी अरेबिया बीच खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8740
4: र 082-521-8780।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
9: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
9: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
11: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ
12: थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828001429
13: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
14: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
13: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
14: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
13: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452 27974। सेवा गर्ने मौका दिनुहोस्।
6: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रोफार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
6: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ,
5: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
6: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
15: कुन चाहिँ बदमासी आएको सरकारी छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
16: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
17: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
16: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
18: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
16: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
19: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
6: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
21: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
10: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: का लागि आधिकारिक विक्रेता
10: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
10: 08259075 र मोबाइल 98088640071।
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
10: र भूपति भोग, आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू?
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।
14: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा।
15: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाभ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
14: 10 बेड आईसीयू सेवा,
15: 10 बेड एनआईसीयू सेवा,
14: 10 बेड एसडीयू सेवा,
15: नर्मल डेलिभरी तथा सीएस सेवा,
14: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
15: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
14: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
16: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
16: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
16: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
16: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
16: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
17: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
18: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
19: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
18: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20756।
20: खुशीको खबर:
21: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680-79194 र 98228-56576।
22: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
23: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
24: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 98478-30627 र 98225-22762।
23: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
25: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
24: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने,
0: थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
25: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
0: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
25: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
23: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 082।

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz बाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: मानवले जीवनमा शान्ति, सुख, आनन्द कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विशेष चर्चा गर्न गइरहेकी छु। र आजको यो टेक्नोलोजीको जमाना, यो संसारको प्रविधिको जमानामा आएर हरेक मानव दुखी भइरहेका छन्, अशान्त भइरहेका छन्। जति नै धन दौलत आर्जन गरे पनि, जति नै मान सम्मान यश कमाए पनि जीवनमा कोही सुख आएन, चयन आएन, मन विचलित भइरहेको छ, मन चञ्चल भइरहेको छ र जीवनमा त्यति नै असुविधा महसुस गरिरहेको छ। र यो अवस्थामा हामीले मनलाई स्थिर गराउने, सुख र आनन्द अनुभूति गराउने साधन चाहिँ के हो त? आज कहाँबाट चाहिँ मान्छेको मन शान्ति हुन्छ, सुख प्राप्त गर्छ, आनन्दित हुन्छ भन्ने कुराको खोजी टेक्नोलोजीदेखि लिएर हर व्यक्तिले आफ्नो तरिकाबाट गरिरहेका छन्। हरेक मानव सुख र आनन्दको खोजीमा भागिरहेको छ, भागदौड चलिरहेको छ। र पनि यो भागदौड कहाँ गएर टुङ्गिने हो र कहाँ गएर चाहिँ यसले

आफ्नो गन्तव्य प्राप्त गर्ने हो भन्ने कुराको निर्णय कसैले गर्न सकेको छैन। किन भन्दाखेरि तपाईँ हामी मानव स्वभावले नै चञ्चल, हामी मानव बीचमा एउटा मनको हावी यस्तो छ कि मनले मानवलाई चारो तरफ घुमाइरहेको छ। एक वस्तु प्राप्त गर्यो, एक इच्छा पूरा गर्यो, अर्को इच्छा मानवको खड़ा हुन्छ। एक वस्तुबाट उसले सन्तुष्टि प्राप्त गर्यो, फेरि त्यो सन्तुष्टि भंग भएर अर्को वस्तु प्राप्त गर्नेतिर उसको इच्छा बढ़िरहेको हुन्छ। जबसम्म मान्छेको यो असीमित इच्छा वैकल्पिक अवैकल्पिक इच्छाहरू प्रकट हुँदै गर्छ तबसम्म मान्छे कहिले पनि सुख र शान्ति आनन्दसँग बस्नु सक्दैन। र यी भौतिक चीजहरू संसारका जति पनि देखिने सुख सुविधाका साधनहरू यी चाहिँ असीमित हुन्छन्, अनन्त छ यो, यसको कुनै सीमा छैन। त्यसले गर्दाखेरि यो असीमित इच्छाको पछाडि जबसम्म मानव कुदिरहन्छ तबसम्म मानव अशान्ति नै हुने हो। त्यसकारण मानवको जीवनमा शान्ति आनन्द सुख भोग गर्ने यदि त्यो इच्छालाई पूरा गर्नु छ भने मनलाई नियन्त्रणमा ल्याउनु जरुरी छ। वैदिक सनातन वैदिक परापूर्व कालदेखि यो मनको नियन्त्रणको विश्लेषण गर्ने हाम्रा अनेकौं दार्शनिक अनेकौं साधु सन्तहरू अनेकौं महान पुरूषहरूले यस धरतीमा जन्म लिइसक्नु भएको छ र उहाँहरूले आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो युगमा आफ्ना जति पनि शिष्यहरू छन् संसारका जीव मनुष्यहरू छन् सबलाई आफ्नो तरिकाले त्यो दर्शन शास्त्रलाई सम्झाउने प्रयास गर्नुभयो। मानवलाई शान्ति आनन्द अनुभूति गर्ने त्यो मार्गलाई प्राप्त गराउने मार्ग प्रदान गर्ने जमर्को गर्नुभयो, प्रयास गर्नुभयो र जसले जसले समयको तत्वदर्शीको फलो गर्दै अनुयायी बन्दै उहाँहरूको आज्ञाले शिरोधारे गरे उहाँहरूले आफ्नो जीवनमा शान्तिको अनुभूति पनि गर्नुभयो, आनन्दको अनुभूति पनि गर्नुभयो। आज हाम्रो धर्मशास्त्रका विभिन्न इतिहासहरू छन् र यही इतिहासमा हामी रहेर जो इतिहास इतिहासलाई अध्ययन गर्दै अहिले हामीले वर्तमान जीवनलाई पनि त्यो इतिहासको पन्नाहरूको जो उपदेश छ त्यो उपदेशलाई अहिले वर्तमान स्थितिमा पनि फलो गर्नुपर्ने, अनुसरण गर्नुपर्ने हामी त्यसलाई आवश्यकता सम्झन्छौ। किनभने हाम्रो अगाडि यस्ता महान पुरूषले जन्म लिनुभयो जसले यो संसारमा जन्म लिएर आफू पनि एक मनुष्यको शरीरमा आएर एक राज परिवारमा जन्म लिएर राज परिवारको सुख भोग प्राप्त गर्दा गर्दै पनि जब संसारका दुखी मानवहरूको दुःखलाई देख्नुभयो त्यो दुःखलाई देखेर यी संसारका प्राणी किन दुखी छन्, यी संसारको प्राणी यी मनुष्यले किन यस्तो दुखी भएर बाँच्नु पर्छ भन्ने कुरालाई अरू मानवको अरू मान्छेको अरू मानिसहरूको दुःख आफ्नो दुःख सम्झेर त्यो दुःख निवारण गर्ने प्रयत्न गर्दै आफूले जो भोग गर्दै आएको सुख भोग राज सुखलाई राजसी सुखलाई त्यागेर एक सन्यासीको जीवन ग्रहण गरी संसारमा सर्वप्रथम आफूले त्यो आनन्दलाई प्राप्त गरेर त्यो आनन्द भन्नुको मतलब आत्मिक आनन्द त्यो आत्मको सन्तुष्टि आनन्द प्राप्त गरेर जनसमाजलाई पनि त्यो ज्ञान बाँड्नुभयो। यस्तो महान पुरुष को हुनुहुन्थ्यो होला भनेर हामी विचार गर्दाखेरि सबैको नजरमा सबैको मानस पटलमा सबैको दिमागमा यो आउँछ कि शान्तिको अग्रदूत जसलाई एसियाको दीप पनि भनेर चिनिन्छ, शान्तिको अग्रदूत जसले विश्वका कैयौं राष्ट्रहरूमा शान्तिको सन्देशलाई फैलाएर आज सम्पूर्ण विश्वका मानवको पूजनीय बन्न सफल हुनुभएको एक यस्तो महान पुरूष जसलाई हामी भगवान बुद्ध भनेर चिन्न सक्छौ। भगवान बुद्ध आज उहाँ हुनुहुन्न यो धरतीमा, तर पनि उहाँको धेरै अनुयायीहरू हुनुहुन्छ यस संसारमा। उहाँको पदलाई, उहाँको सिद्धान्तलाई, उहाँको दर्शन शास्त्रलाई फलो गर्ने अनुयायीहरू विश्वमा अनेकौं राष्ट्रमा अनेकौं संख्यामा उहाँको अनुयायीहरू हुनुहुन्छ र किन आजसम्म उहाँलाई एउटा भगवानको दर्जा दिएको छ भन्दा हामीले उहाँको जब त्यो दर्शन शास्त्रहरू अध्ययन गर्यौं भने यस्तो पाइन्छ कि भगवान बुद्धले आफूलाई भगवान बनाउन रुचाउनुहुन्न, म भगवान होइन भन्नुहुन्छ र म भगवान होइन पनि मैले त्यस्तो के गरेको छु र बुद्ध त सबै तिमीहरू बन्न सक्छौ, हर व्यक्तिले हर मनुष्यले हर मानवले बुद्ध बन्न सक्छौ भनेर उहाँले त्यस्तो प्रकारको शिक्षा दिनुहुन्थ्यो आफ्नो समयमा। किनभने बुद्ध बन्नुभन्दा पहिला उहाँ एउटा राजकुमार हुनुहुन्थ्यो, एउटा राज्यमा राजकुमारको रूपमा जन्म लिनुभएको एक व्यक्तिले जब आफ्नो राज्यको सुख भोग प्राप्त गर्दा गर्दै आफूलाई त आफ्नो पिताजीले सारा राज्यमा सबै संसारका सुखहरू जति भोग विलासका वस्तुहरू सब प्राप्त गराइदिएका थिए, उपलब्ध गराइदिएका थिए, तर जब उहाँले यो राज्यको
चार दीवार भित्र बसेर यसको भोगलाई प्राप्त गरेर मात्रै म सन्तुष्टि छैन, म चाहिँ यो आज राज्यको बाहिर पनि शहरहरूमा पनि घुम्न चाहन्छु भन्दाखेरि, जब शहरमा निस्किनु भयो तब उहाँले दृश्यहरू देख्नुभयो, दुखी देख्नुभयो, रोगी देख्नुभयो, मृतक देख्नुभयो आदि इत्यादि दृश्यहरू देखिसकेपछि अनि उहाँले एक सन्यासीलाई पनि देख्नुभयो। जब सन्यासीलाई देख्दा उहाँको मन यस्तो भयो कि त्यो व्यक्ति जसको पासमा केही छैन, एउटा गेरु वस्त्र धारण गरेको छ, एउटा कमण्डलु लिएको छ, तर रुखको फेदमा बसेर आनन्दसँग ध्यान गरेको छ, मन्त्रमुग्ध छ, हँसिलो चेहरा छ, खुसीको अनुभव गरिरहेको जस्तो महसुस हुन्छ भनेदेखि यो संसारमा हर व्यक्ति दुखी छ, रोगी छ, एकदम दुःखले ग्रसित छ, पीड़ित छ, तर यो एउटा सन्यासी व्यक्ति कसरी खुसी छ, कसरी प्रसन्न छ, त्यो चीजको अनुसन्धान गर्दै जब उहाँले त्यो कुराको खोजी गर्नको लागि राज सुख भोगलाई त्यागेर उहाँले सन्यास जीवनलाई रोज्नुभयो। अब सन्यास जीवनलाई रोज्नुभयो, राजसी ठाट छोड्नुभयो, त्याग्नुभयो, राजसी पोसाक त्याग्नुभयो, तर पनि त्यो राजसी पोसाक त्यागेर, राजसी ठाट त्यागेर एउटा सन्यासीको वस्त्र ग्रहण गरिसक्दा पनि सिद्धार्थलाई त्यो आनन्द अनुभूति भएन। उहाँ कहाँ कहाँ जानुभयो, जब ऋषिहरूको पासमा जानुभयो, मण्डलेश्वरहरूको पासमा जानुभयो, योगीहरूको पासमा जानुभयो, कहीँ पनि ब्राह्मणहरूको पासमा जानुभयो, कहीँ पनि गएर पनि उहाँलाई त्यो आनन्दको प्राप्त भएन। अनि उहाँले जीवनमा संकल्प गर्नुभयो कि मैले जबसम्म त्यो आनन्द, त्यो खुसी, त्यो सन्तुष्ट प्राप्त गर्दिन तबसम्म म कहीँ संसारमा फर्केर हेर्दिन पनि, कुनै सुख भोगमा म तल्लीन हुँदिन पनि, म सबै चीज त्यागेर पनि भौतिक संसारको खाना पिनादेखि लिएर मौज मस्ती सब चीजलाई त्यागेर पनि म त्यो आनन्दलाई चाहिँ, म त्यो सन्तुष्टिलाई, त्यो प्रसन्नतालाई चाहिँ म प्राप्त गरेरै छोड्छु भन्ने उहाँले जो अठोट लिनुभयो। त्यस पश्चात उहाँले खाना पिना सब चीज छोडेर एकान्तमा आफूलाई यति लाचार बनाउनु भयो कि उहाँले आफू न हिँड्न सक्नुहुन्थ्यो, न उठ्न सक्नुहुन्थ्यो, त्यस्तो अवस्था बनाएर पनि उहाँले आनन्द पाउनु भएन। जब इतिहासमा पाइन्छ, कथामा पाइन्छ, प्रसङ्गहरू आउँछ, जब त्यो अवस्थामा पुगिसकेपछि एक सितारको उदाहरण दिँदै गाइएको गाना श्रवण गरेर अनि एक सुजाता माता नामकी एक महिलाले खीर खिलाइसकेपछि अनि त्यो खीर खाएर जब उहाँले एउटा बट वृक्षको मुनि, पिपलको वृक्षको मुनि बसेर ध्यान गर्नुभयो, एकान्तवासको अनुभव गर्नुभयो, त्यति बेला उहाँलाई त्यो आत्मसन्तुष्टिको, त्यो आनन्दको, त्यो दिव्य ज्योतिको, त्यो प्रकाशको, आत्माको बोध भयो भन्ने तब हामी इतिहासमा कथामा पाउने गर्छौं। र विचार गर्ने कुरो के छ भन्दा, जब सिद्धार्थले हरेक प्रयत्न गर्दाखेरि नभएको अनुभूति, हरेक कोशिश गर्दाखेरि नपाएको त्यो आत्मा ज्योतिको प्रकाश, त्यो आनन्द, जब त्यो एउटा महिलाले खुवाएको खीर खाइसकेपछि जब एक वृक्षको मुनि आसन बाँधेर ध्यानमग्न रहँदाखेरि त्यो त्यस्तो प्रकारको अनुभूति भयो, आत्माको बोध भयो। जब आत्माको बोध भयो त बुद्ध भयो, आत्माको बोध, सत्यको बोध, प्रकाशको बोध भयो त बुद्ध भयो। त्यस पश्चात उहाँको नाम सिद्धार्थ रहेन, सिद्धार्थ थियो, त्यति बेला उहाँलाई बोध भएको थिएन, बुद्ध बन्नु भएको थिएन। जब आत्माको बोध भयो, सत्यको बोध भयो, त्यो सुखको आनन्दको बोध भयो, तब बुद्ध बन्नुभयो। त्यसकारण उहाँले भन्नुहुन्छ कि सबै संसारमा जति पनि मानव छन् सब बुद्ध बन्न सक्छ। मैले जस्तै सत्यको खोज गर्नुपर्छ, सत्यप्रति अनुरागी बन्नुपर्छ, सत्यको खोजी गर्नुपर्छ, सत्यलाई जब आफ्नो जीवनमा बोध गर्छ, त्यो आनन्दलाई आफ्नो जीवनमा बोध गर्छ भने ऊ खुद बुद्ध बन्न सक्छ। त्यसकारण बुद्ध भन्नु नै बोध भइसकेपछि बुद्ध भयो। अब त्यो बोध चाहिँ के चिजको भयो भन्ने कुरालाई चाहिँ हामीले गहिरो विचार गरेर, गहिरो सोच, गहिरो विचार गरेर खोजी गर्नुपर्छ। बोध भयो तर के चिजको बोध भयो? आज हामीलाई भगवानले, ईश्वरले यो मनुष्य जीवन दिनुभएको छ। यो मनुष्य जीवन सँगसँगै हामीसँग काम, क्रोध, लोभ, मोह, अहंकार पाँच चोर पिछा लगाइदिनु भएको छ। र यो पाँच चोर सँगै मन छ, बुद्धि छ, अनि बुद्धि सँगसँगै आत्मा पनि छ। र यो पाँच चोरले त हर हमेसा मानवलाई पिछा छोड्दैन। पल पलमा क्रोध, पल पलमा काम वासना, पल पलमा अहंकार, पल पलमा मद, लोभ, मोह, यी सबै पाँच चोरहरूले त हामी सबै मनुष्यलाई पल पलमा सेकेन्डमा ग्रसित बनाइरहेको हुन्छ। तर त्यो पल पलमा सेकेन्डमा ग्रसित पार्ने यो काम, क्रोध, लोभ, मोह, अहंकार, चोरले तब हामीलाई त्यो आनन्द
आनन्दको अनुभूतितिर जानु दिँदैन र त्यसमा अझ प्लस एउटा सहयोगी पनि को छ भन्दा मन छ। मन त झन् अति चञ्चल छ। मनको चञ्चलताको कारण मानव एक ठाउँमा स्थिर भएर बस्नु सक्दैन। 5 सेकेन्ड एक ठाउँमा स्थिर भयो भने फेरि त्यहाँबाट त्यो मन चञ्चल भइहाल्छ, त्यहाँबाट फेरि उसको गति तीव्र हुन थाल्छ। जति मन चञ्चल भइरहन्छ जति नै तब हाम्रो गति तीव्र भइरहन्छ, त्यति नै तब हामी दुःखको सागरमा फँसिरहन्छौँ। त्यसकारण विद्वानहरू के भन्नुहुन्छ, दार्शनिक आध्यात्मिक दर्शन शास्त्रीहरू के भन्नुहुन्छ भन्दा जति मनको स्पीडलाई तब हामीले घटाउन सक्यौं त्यति नै तब हामी शान्तिको अनुभूति गर्न सक्छौ, आनन्दको अनुभूति गर्न सक्छौ। जसरी एउटा हावाको उदाहरण दिनुहुन्छ, तुफानको उदाहरण दिनुहुन्छ, एउटा हावाले तुफानको रूप लियो भने तुफानले के गर्छ भन्दा हावा तुफानले धुलोहरू बालुवाहरू फोहोर मैलाहरू बोकेर हिँड्ने गर्दछ। तेज गतिमा आएको तुफानले यस्तो फोहोर मैला हावा धुलोहरू उडाएर हिँड्छ। त्यो धुलोहरू जब मानिसको सम्पर्कमा आयो भने त्यो धुलोले मान्छेलाई हानि पुर्याउन सक्छ। त्यो धुलोहरू कुनै घरमा पुग्यो भने घर मैला गरिदिन्छ, त्यही धुलोहरू सफा ठाउँमा पुग्यो भने सफा ठाउँ मैला गरिदिन्छ। जबसम्म त्यो हावाको स्पीड घट्दैन तबसम्म त्यो धुलो स्थिरता हुँदैन। जब हावाको स्पीड घट्दै जान्छ तब धुलो पनि जमिनमा झर्दै जान्छ, हावा स्वच्छ हुँदै जान्छ। र हावाको एकदम स्पीड घटिसकेपछि स्वच्छ हावा एउटा अक्सिजनको रूपमा मनुष्यले त्यही सास फेरेर आफ्नो जीवनलाई आनन्दसँग जिउन सकिन्छ। त्यसै कारणले मनलाई पनि त्यो तुफान एउटा हावाको उदाहरण दिनुभयो। मन पनि जति तीव्र गतिमा चञ्चल भइरहन्छ त्यति नै उसले संसारिक भौतिक जो क्लेश कलमश रूपी एउटा काम क्रोध अहंकार रूपी फोहोर मैलाहरूलाई बोक्ने गर्दछ र त्यो फोहोर मैलाले मनलाई र मनुष्यलाई सदा सर्वदा चिन्तित र दुखी बनाइराख्छ, दुःख पीडा पीडित बनाइराख्छ। भनेदेखि आज त्यो मनलाई स्थिरता गर्ने साधन कहाँ पाइन्छ त? मनलाई स्थिरता गर्नको लागि कुन चाहिँ साधन अपनाउनु पर्छ भन्ने कुरा आजको मनुष्यले सोच्नु अत्यन्त आवश्यकता छ। त्यसकारण समय समयमा यस्ता महान पुरुष युग पुरुषहरू त आउनुभयो, त्यस समयका मनुष्यहरूलाई त्यो शिक्षा दिनुभयो कि मनलाई शान्त बनाऊ, मनलाई कन्ट्रोल गर। सिद्धार्थ गौतमले पनि त्यही कर्म गर्नु भएको थियो र नै उहाँले आफ्नो जीवनमा त्यो आत्म तत्वको सत्यको बोध गरेर बुद्ध बन्नुभयो र आज उहाँको यति विघ्न पूजा हुन्छ। विश्वमा सबैभन्दा धेरै मूर्ति भएको भगवानको नाम लिनु पर्यो भने भगवान बुद्धको नाम लिस्टमा अगाडि अग्रपंक्तिमा आउँछ। भनेपछि विश्वका अनेकौं कुना कुनामा भगवान बुद्धको अनुयायीहरू छन् र उहाँलाई भगवानको पद दिनुभयो। स्वयं आफूले म भगवान होइन भन्दा भन्दै पनि आज उहाँको भक्तहरू शिष्यहरू जो अनुयायीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ भगवान बुद्धको पद उहाँलाई दिनुभयो। भनेदेखि आजसम्म हामी उहाँको जयन्ती मनाउँदैछौ र उहाँले जुन गरेको कार्य, उहाँले जुन पहिल्याएको मार्गलाई आजसम्म पनि तपाईँ हामीले त्यो मार्गलाई अपनाउनु जरुरी छ। र आज यो वर्तमान समयमा अब भगवान बुद्ध त रहनु भएन, उहाँ त आफ्नो जीवनकाल पूरा गरेर शरीर पूरा भइसकेपछि उहाँको आफ्नो यो प्रकृतिको नियमलाई जुन कायम राख्दै उहाँले आफ्नो धाममा प्रवेश गर्नुभयो त्यो हामी सबैलाई सर्वविदितै छ। तर अहिलेको यो वर्तमान समयमा त्यो बुद्ध तत्व बोध कसले गराइदिने त, त्यो सिद्धान्तलाई कसले अगाडि बढाइदिने त भन्दाखेरि अनुयायीहरूको पनि आफ्नो आफ्नो धेरै मत छ। अनुयायीहरूले पनि आफ्नो आफ्ना मतलाई अगाडि बढाएर आज संसारमा आफ्नो आफ्नो तरिकाले प्रचार बढाइरहेको छ। तर त्यो जुन आफ्नो आफ्नो मत धेरै मतहरूमा नलागेर हामी एउटै बुद्धको जुन सिद्धान्तलाई अपनाउनु अति जरुरी छ, त्यो सिद्धान्तलाई आज समयको तत्वदर्शी समय सापेक्ष जो लिभिङ मास्टर छ, जो त्यो शक्ति तत्वलाई बोध गराउने त्यो सामर्थ्य लिएर यो संसारमा आउनु भएको छ, उहाँले नै तपाईँ हामीलाई त्यो तत्वको बोध गराइदिनुहुन्छ, त्यो मनको स्थिरतालाई जनाइदिनुहुन्छ। यो मनलाई कन्ट्रोल कसरी गर्ने, यो मन स्थिर गर्ने कन्ट्रोल गर्ने तर के को आधारमा गर्ने भन्ने कुराको तपाईँ हामीलाई विस्तृत जानकारी दिनुहुन्छ। आज समयको तत्वदर्शी सद्गुरुदेव श्री सतपालजी महाराज नेपाल मानव धर्म सेवा समितिको प्रणेता हुनुहुन्छ। उहाँले बुद्ध दर्शनलाई पनि अगाडि बढाएर सदियौंदेखि जो चल्दै आएको वैदिक सनातन धर्मलाई पनि आफ्नो सिद्धान्तमा सब मनुष्यको कल्याण हेतु सर्वे
भवन्तु सुखिना सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग् भवेत् भन्ने यो जुन शब्दलाई यो विचारलाई अगाडि बढाउँदै उहाँले हर मानवलाई त्यो बोधिसत्व ज्ञानको बोध गराउनको लागि आज संसारमा तपाईँ हामी माझ सत्सङ विचारहरू प्रचार गर्दै आफ्ना त्यो सिद्धान्तहरूलाई प्रचार गर्दै खुद

समाजले पनि त्यही तत्वलाई बोध गर्नु जरुरी छ जुन तत्व तपाईँ हाम्रो जीवनमा माँको गर्भदेखि नै निहित भएर आएको छ। त्यही तत्वले तपाईँ हामीलाई मनुष्य बनाएर खडा गरेको छ, जीवित मनुष्य। र त्यो तत्वलाई बोध गरेपछि नै हामी आफ्नो जीवनलाई सार्थक बनाउन सक्छौ, हाम्रो जीवन सार्थक हुन्छ र हाम्रो लक्ष्य पनि पूरा हुन्छ। धन्यवाद।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857723971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
9: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।